तयार गरेका छौं। मन्त्रालयका सहसचिव तथा प्रवक्ता जितेन्द्र बस्नेतले आर्थिक अभियानसँग भने जस अनुसार 80% भार उत्पादनको आकार र 20% भार निर्यातलाई दिइएको छ। दुवै भारको आधारमा मूल्याङ्कन गर्दा जसको अंक बढ़ी आउँछ त्यसलाई नै अनुदान दिने गरी अनुदान कार्यविधि तयार पारिएको उनको भनाइ छ। उद्योगलाई दिइने अनुदानमा उत्पादन मुख्य आधार शीर्षकमा अभियान राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।

दसैँमा सिजी ब्रान्ड तथा सिजी मेरिडियाका होम अप्लायन्सेस र होम एन्टरटेनमेन्टका सामान किन्दा 1,02,000 रुपियाँसम्मको बचत। वासिङ मसिनमा 6 केजी, टप लोड वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सर्फ एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क जरा, साथै 0% ब्याजमा सजिलो किस्ता। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको एक्सपिरियन्स लाइफ विथ सिजी।

0: पूर्वमा बिसिएल घर भित्राउनुहोस् र पाउनुहोस् रु 1,42,500 क्याशब्याक र उपहारहरू 85 र 98 इन्चको टिभीमा सिसिएल साउन्ड बार फ्रिजमा सिसी इन्डक्सन कुकटप वासिङ मेसिनमा 6 किलो सर्फ माथि एसीमा फ्री इन्स्टलेसन र 0% इएमआई नागरिकता भए पुग्छ शर्तहरू लागू हुनेछन् ग्लोबल नम्बर 1 गुगल टिभी ब्रान्ड सिसिएल सिसी इलेक्ट्रोनिक्स
1: दसैको रौनक तिहारको उज्यालो एलजीको उपहारले घर घरमा छायो रमाइलो छुटको बहार खुसी अपार एलजीसँग मनाऊ दसैँ तिहार
2: दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस् सर्फ एक्सेल मिक्सर ग्राइन्डर माइक्रोवेभ ओभन कुकिङ किट डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ

0: आशीर्वाद सेन्सेका सामान किन्दा 20,100 रुपियाँसम्म क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सन निशुल्क, अनि बम्परमा डिडी वासिङ मेसिन जित्ने मौका, 0% EMI नागरिकता भएको छ। सेन्से अठारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। दशैं तिहार तथा छठ पर्वमा काठमाडौँबाट जिल्ला उचाउ गर्ने यात्रुहरूका लागि शुक्रबारदेखि सार्वजनिक यातायातको अग्रिम बुकिङ खुला गरिने भएको छ। यातायात व्यवसायीले असोज 23 गतेदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेका हुन्।
3: नेपालमा 70% मानिसले घर सम्बन्धी खर्च जुटाउन बारम्बार समस्या हुने बताएका छन्। यो दर विश्वका 22 देशको औसत 34% भन्दा दोब्बर भन्दा बढ़ी हो। त्यस्तै 70% अप्रत्याशित कुनै समस्या आए आफू बसिरहेको घरमा बसिरहन सक्ने अवस्थामा प्रभावित हुन सक्ने चिन्ता व्यक्त गरेका छन्।
2: केही स्थानीय तहले वार्षिक बजेटमा समावेश नै नगरी र नेपाल सरकारको स्वीकृति समेत नलिई नगर विकास कोषबाट आन्तरिक ऋण परिचालन गरेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले जनाएको छ। संघीय संसद राष्ट्रिय सभामा यही असोज 12 गते प्रस्तुत भएको आयोगको 8 वार्षिक प्रतिवेदन 2083 अनुसार गत आर्थिक वर्ष 2082-83 17 पालिकाले नगर विकास कोषबाट 33,87,81,543 रूपियाँ बराबर आन्तरिक ऋण परिचालन गरेका छन्।
3: 2026 स्थापित गैर नाफामूलक संस्था ताजा इनिशिएटिभ नेपालले काठमाडौँ उपत्यका 1200 बासिन्दाहरूमाझ गरेको नयाँ सर्वेक्षणले वायु प्रदूषण प्रतिको तीव्र जनचासो र आधिकारिक तथ्याङ्कमा पहुँचबीच गम्भीर खाडल रहेको देखाएको छ। सर्वेक्षण अनुसार उपत्यका 81.2% बासिन्दाहरूले यहाँको वायु प्रदूषणलाई स्वास्थ्यका लागि हानिकारकदेखि अत्यन्त हानिकारक मान्दै आएका छनृ
2: अन्तर्व्यवस्थापिका संघको 153 सभाले नेपालद्वारा प्रस्तुत जलवायु न्याय र पूर्व सूचना प्रणाली सम्बन्धी आपतकालीन प्रस्ताव पारित गरेको छ। विश्वभरका सांसदहरूको प्रतिनिधित्व रहेको अन्तर्राष्ट्रिय मंचमा नेपालको तर्फबाट प्रस्तुत आपतकालीन प्रस्तावलाई 2/3 सदस्य राष्ट्रहरूले समर्थन गर्दै पारित गरेको प्रतिनिधि सभा सचिव प्रकाश अधिकारीले जानकारी दिएका छन्। उनका अनुसार प्रस्तावमाथि बिहिबार छलफल हुनेछ।
3: विशेष महाधिवेशनबाट आएको कंग्रेसको नेतृत्वले जनसम्पर्क समिति कोटाबाट महिला 2 सहित विभिन्न क्षेत्रमा 7 जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था विधानमै गरेको छ। सोही अनुसार 33 जना उम्मेद्वारले मनोनयन दर्ता गराएका छन्। कंग्रेसको विदेशमा 37 देशमा भ्रातृ संस्था जनसम्पर्क समिति क्रियाशील छन्। एशियाका देशहरूमा भारत स्थित जनसम्पर्क समितिबाट 1 जना केन्द्रीय सदस्य चयन गर्ने व्यवस्था गरिएको छ।
2: अब शेयर बजार मापक निप्सी परिसूचक बुधबार घटेको छ। नेपाल स्टक एक्सचेन्ज निप्सेका अनुसार बुधबार निप्सी परिसूचक 6.38 अंक अर्थात 0.24% घटेको हो। दिनको कारोबार सकिने यताको अन्तिम मिनटमा करिब 6 अंकको सुधार हुँदा पनि निप्सी परिसूचक बढ़न सकेन। अपरान्ह 2:58 2,566.2 रहेको निप्सी परिसूचक दिनको कारोबार सकिँदा 2,572.34 अंकमा बन्द भएको छ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस हो,
1: डिस हो खुशीको कनेक्शन।
2: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
3: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
2: विशेषताहरू:
3: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
2: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
3: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
3: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: पर्वमा सुजीका साना घर आयासी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा छोडी सहित भेटनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सुजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। बंगलादेशले आफ्नो पहिलो आणविक ऊर्जा संयन्त्र संचालनको तयारीमा रहँदा यसबाट दीर्घकालीन विद्युत अभाव अन्त्य हुने आशा बढ़ेको छ, तर संयन्त्र नजिकै बसोबास गर्ने स्थानीय बासिन्दामा आणविक सुरक्षालाई लिएर चिन्ता भने कायमै छ।
3: अब खेल खबर। अर्जेन्टिनाका महान फुटबल खेलाड़ी लियोनल मेस्सीले मंगलबार राष्ट्रिय टोलीबाट विदाई लिएका छन्। ब्यूनस आयर्स स्थित मोनुमेन्टल स्टेडियममा 85,000 समर्थक माज बेनिनलाई 3-0 पराजित गर्दै उनले 21 वर्ष लामो अन्तर्राष्ट्रिय फुटबल यात्राको अन्त्य गरेका हुन्। 39 वर्षीय मेस्सीले आफ्नो कीर्तिमानी 208 अन्तर्राष्ट्रिय खेलमा 126 गोल गर्दै विदाईलाई अविस्मरणीय बनाएका छन।
2: अब विचार विश्लेषणको पालो। कंग्रेस महाधिवेशन नियाल्दा शीर्षकमा प्राध्यापक डाक्टर शान्तिकृष्ण अधिकारीको विचार हिमालय टाइम्समा छापिएको छ। मनोनित गर्ने कुरामा भावी सभापतिले ध्यान दिनै पर्दछ। आफूसँग प्रतिस्पर्धा गरेकाले 30-40% मत पाएको छ भने सबैलाई समेटेको प्रत्याभूति दिन पनि त्यस्ता उम्मेद्वारलाई मनोनित गर्नु उपयुक्त हुन्छ। 100-200 10-12 मत ल्याएकालाई पनि मनोनित गर्ने हो भने त्यसले योग्यता र सुयोग्यता उम्मेद्वारी दिने यस्तै विकृतिहरूलाई बढ़ावा दिन्छ र भोलिका दिनमा ठेगी नसक्नुहुन्छ।
3: आँखालाई माया गरौं दृष्टि रक्षा गरौं शीर्षकमा डाक्टर शैलेश कुमार मिश्रको विचार नागरिक दैनिकमा छापिएको छ। आँखाको स्वास्थ्यलाई स्वास्थ्य क्षेत्रको सीमाभित्र मात्र राखेर हेर्नु पनि उचित हुँदैन। राम्रो दृष्टिले बालबालिकाको सिकाईदेखि वयस्कको रोजगारी र उत्पादकत्वसम्म प्रत्यक्ष प्रभाव पार्छ। विश्वव्यापी रूपमा भएका अनुसन्धानहरूले दृष्टि सुधारका कारण शिक्षा र कार्यस्थलको उत्पादकत्वमा सकारात्मक प्रभाव पार्ने देखाएका छन्। त्यसैले आँखाको उपचारमा गरिएको लगानी वास्तवमा मानव पुँजी र देशको उत्पादकत्वमा समेत गरिएको लगानी हो।
2: हवस् त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क

0: काइनो 89.8 मेगाहर्ज। तपाईं हाम्रो अटुट साइनो।
1: आमा एक गिलास दही खाऊ न, सारे गर्मी हो।
2: आमा मलाई दूध है।
1: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
3: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
1: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
3: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
4: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलसुक।
5: स्टप टाइफस रोगका लक्षणहरू: धेरै ज्वरो आउनु, काम ज्वरो समेत आउनु, टाउको धेरै दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडा पखाला लाग्नु, माइटलले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु। स्टप टाइफस रोग लाग्नबाट बच्ने उपायहरू: खेतबारीमा काम गर्दा, वन जंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने, साथै सम्भव भएसम्म बुट लगाउने, सकेसम्म घाँस बारी वा चौरमा नबस्ने, बस्ने परे गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, घर वरपर झाडी घाँस तथा घुर्यान बढ्न नदिने, घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने, समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने, श्वास फेर्न गाह्रो भई बिरामी चिकित्सक हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।
4: साहिनो समय सूचक, अहिले बिहानको 6 बज्यो। 6 AM यति बेला बिहानको 6 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: शुभ प्रभात। यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै दीपक आचार्यको तपाईंलाई हार्दिक स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर CINKHABAR.com, CINKO फेसबुक तथा युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असोज 22 गते बिहीबार अक्टोबर 8 तारीक सन् 2026 नेपाल सम्मत 1146 असोज कृष्ण पक्षको त्रयोदशी तिथि विश्व दृष्टि दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: बाढ़ीमा बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्ने कानून संशोधन गर्न सरकारको सिफारिश। 45 दिन मात्र राख्ने प्रस्ताव। सामूहिक प्रयासले मात्रै बाढ़ी प्रभावित क्षेत्रको पुननिर्माण सहज हुने सरकारवालाको भनाई।
1: निर्वाचन पोसाक खरिदका विषयमा अनुसन्धान गर्न संसदीय उपसमितिद्वारा कार्यविधि तयार। कांग्रेस नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै सभापतिमा गगन थापा र श्यामकृष्ण खड्की प्रतिस्पर्धामा 7255 जना मतदानमा सहभागी हुने।
0: अब निजी क्षेत्रबाट पनि विमानस्थल संचालनको कानून बन्दै। सड़क पुल नबन्दा रसुवामा करोड़ौंको तरकारी अलपत्र। काली गण्डकी करिडोर अवरोधले मुस्ताङका पर्यटकीय क्षेत्र सुनसान।
1: युक्रेनमा रूसी क्षेपणास्त्र र ड्रोन आक्रमण। कम्तीमा 21 जनाको मृत्यु। मध्यपूर्व द्वन्द अन्त्य गर्न राष्ट्रसंघको आह्वान। रूसमा प्रयोगशाला कर्मचारीको मृत्युबारे डब्ल्यूएचओद्वारा थप जानकारी माग।
0: र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत अभ्यास खेलमा नेपाल विजयी। ओमान ए 2 विकेटले पराजित।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको शुरूमा विपद सम्बन्धी ऐन संशोधन गर्न अध्यादेश बनाउन लागेको प्रसंग।
1: सरकारले बाढ़ी पहिरो लगायतका विपदमा विपत्ता भएकालाई 45 दिनभित्रै मृत्यु सजाय घोषणा गरी मृत्यु दर्ता बनाउन मिल्ने गरी कानून संशोधनका लागि अध्यादेश सिफारिश गरेको छ। हालको कानून अनुसार यसका लागि 3 वर्ष कुर्नुपर्ने बाध्यता छ। मन्त्री परिषदको बुधबार हिजो बसेको बैठकले विपद सम्बन्धी केही नेपाल ऐन संशोधन गर्नुपर्नेको अध्यादेश सहित 3 अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिश गर्ने निर्णय गरेको हो। राष्ट्रपतिबाट जारी भएपछि राजपत्रमा प्रकाशित भई कानून कार्यान्वयनमा आउनेछ। विपद सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकको प्रक्रियामा संलग्न सरकारी अधिकारीहरूका अनुसार विपदमा बेपत्ता भएका संघ सरकारको मन्त्री परिषद बैठकले मृत्यु सजाय घोषणा गरेपछि मृत्यु दर्ता बनाउन मिल्ने प्रावधान अध्यादेशमा छ। विपदका हकमा 3 वर्ष कुर्नुपर्ने वा न्याय घोषणा गराउनुपर्ने व्यवस्था रहेकोमा अब खोज तथा उद्धार समाप्त भएपछि वा घटनाको 45 दिनपछि मृत्यु सजाय घोषणाको प्रक्रिया अगाडि बढ़ाइने भएको छ। मन्त्री परिषद बैठकपछि सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले भटेकोशी बाढ़ी लगायतका प्राकृतिक विपदबाट प्रभावित क्षेत्रको राहत पुनरुत्थान स्थापना र व्यवस्थापनलाई मध्यनजर गरी विपद सम्बन्धी अध्यादेश सिफारिश गर्ने तयारी भएको बताउनु भएको हो।
3: विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, यसमा विपद सम्बन्धी चाहिँ भटेकोशीको बाढ़ीलाई मध्यनजर गर्दै यसभन्दा अघि 12 वर्ष बेपत्ता भएका व्यक्तिहरूलाई बल्ल मृत घोषणा गर्ने प्रावधान थियो भने त्यसलाई अलिकति छोटाइएको 12 वर्ष भएको उसमा त्यसलाई लगभग 45 दिनको हाराहारीमा ल्याउने लगायतका अध्यादेशहरू जारी गर्न सम्माननीय राष्ट्रपति समक्ष सिफारिश गर्ने छ। अर्को सहसचिव श्री नवीन राज सिंहलाई नेपाल इन्जिनियरिङ सेवा समीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढ़ुवा गर्ने। नेपाल प्रशासन सेवा समीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा सहसचिव श्री चक्रबहादुर बुढालाई बढ़ुवा गर्ने र नेपाल लेखा परीक्षण सेवा समीकरण तर्फ राजपत्रांकित विशिष्ट श्रेणीको उपमहालेखा परीक्षक पदमा नायब महालेखा परीक्षक श्री चन्द्रकान्त भण्डारीलाई बढ़ुवा गर्ने निर्णयहरू आज भएका छन्। राष्ट्रिय मानव अधिकार आयोगबाट क्षतिपूर्तिका लागि सिफारिश भएका 153 जना पीड़ितहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति प्रदान गर्ने परराष्ट्र मन्त्रालयबाट पोर्चुगल सरकारलाई काठमाडौँमा कन्सुलेट जेनरल स्थापना गर्न सहमति दिने।
1: सरकारले विपद सम्बन्धी अध्यादेश सिफारिश गर्दा मुलकी देवानी संहिता 2074 दफा 40 एक उपदफा 1 प्रतिबन्धात्मक वाक्यांशको खण्ड 3 खण्ड 4 थपेको छ, जस अनुसार मन्त्री परिषद सरकारले मृत्यु सजाय घोषणा गर्ने निर्णय गर्ने र त्यस अघिका प्रक्रियाबारे उल्लेख छ। अवधि तोकेर विपद संकटग्रस्त क्षेत्र घोषणा गरी वा नगरेको दुवै अवस्थामा सरकारले मृत्यु सजाय घोषणा गरेमा मृत्युको न्यायिक घोषणा गरिनुपर्ने छैन, तर त्यसका लागि खोज तथा उद्धार कार्य समाप्त भएको वा घटनाको 45 दिन पूरा भएको हुनुपर्नेछ। तर यस्ता घटनामा बेपत्ता भएका नागरिकलाई सरकारले सिधै मृतक सर घोषणा गर्ने भन्ने छैन। बेपत्ता भएका व्यक्तिको स्थायी ठेगाना भएका स्थानीय तहको सिफारिश लिएर जिल्ला प्रशासन कार्यालय जानुपर्नेछ। प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने जिल्ला विपद व्यवस्थापन समितिले आवश्यक जाँचबुझ गरेर मात्रै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सिफारिश गर्नेछ। प्राधिकरणले दावी विरोधका लागि सार्वजनिक सूचना जारी गर्नेछ। त्यसपछि प्राधिकरणको निर्णय अनुसार गृह मन्त्रालय हुँदै मन्त्री परिषदमा प्रस्ताव जानेछ र मन्त्री परिषदले मृतक सरह घोषणा गरेपछि परिवारलाई राहत तथा मृतक सरह घोषणा गरिएका व्यक्तिको मृत्यु दर्ता गराउने बाटो खुला हुनेछ।
0: हवाई क्षेत्रलाई थप व्यवस्थित बनाउन सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणको दोहोरो भूमिका समाप्त गर्दै नियमनकारी र सेवा प्रदायक निकाय छुटाएर प्रतिनिधि सभामा दुई भिन्न भिन्न विधेयक दर्ता गराएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संसद सचिवालयमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र नेपाल हवाई सेवा प्राधिकरण विधेयक दर्ता गरेको हो। पर्यटन मन्त्री खड्गराज पौडेलले यी दुवै विधेयक दर्ता गराउनु भएको हो। यी विधेयक संसदबाट पारित भए हालको प्राधिकरण खारिज भए दुई स्वायत्त निकाय नियमनकारी भूमिकामा अगाडि बढ़नेछन्। त्यसपछि हाल प्राधिकरणमा भएका सबै कर्मचारी हवाई सेवा प्राधिकरणमा समायोजन हुनेछन्। नियमनकारी निकायमा जान चाहनेले ऐन बनेको 60 दिनभित्र निवेदन दिनुपर्नेछ। यी विधेयक पारित भए ऐन बनेपछि मुलुकमा पहिलो पटक निजी क्षेत्रलाई विमानस्थल निर्माण संचालन तथा व्यवस्थापनमा सहभागी गराउने बाटो खुल्नेछ। नेपाल हवाई सेवा प्राधिकरण विधेयकमा निजी क्षेत्रलाई पनि विमानस्थल संचालन तथा व्यवस्थापनको जिम्मेवारी दिने वा सहकार्यमा संचालन गर्न सकिने नयाँ व्यवस्था गरिएको छ। यो विधेयक अनुसार नेपाल हवाई सेवा प्राधिकरण आफैले वा निजी क्षेत्रसँगको सहकार्यमा आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलहरू संचालन र व्यवस्थापन गर्न सक्नेछ। विधेयक पारित भए हाल सरकारी स्वामित्वमा संचालनमा रहेका देशभरका सबै विमानस्थल भन्दा फरक किसिमका निजी क्षेत्रले पनि विमानस्थल संचालनमा ल्याउन सक्नेछन्।
1: कांग्रेसको 15 महाधिवेशनमा सहभागी 7255 जना प्रतिनिधिले आगामी 4 वर्षका लागि नयाँ नेतृत्व चयन गर्न आज मतदान गर्दैछन्। सभापति सहित 18 पदाधिकारीका लागि 71 र 210 केन्द्रीय सदस्यका लागि 741 जना गरी 812 उम्मेद्वार रहेका छन्। 297 सदस्यीय केन्द्रीय कार्य समितिमा 2 पदाधिकारी र 1 केन्द्रीय सदस्य भने निर्विरोध चयन भइसक्नु भएको छ। 66 केन्द्रीय सदस्य महाधिवेशनबाट निर्वाचित केन्द्रीय सभापतिले मनोनित गर्ने व्यवस्था छ। केन्द्रीय सदस्य मध्येबाट 4 सहमहामन्त्री र 1 कोषाध्यक्ष पनि सभापतिले मनोनित गर्ने व्यवस्था गरिएको छ। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भूषाल निर्विरोध निर्वाचित भइसक्नु भएको छ। काठमाडौँ उपत्यकाबाट महिलामा प्राध्यापक डाक्टर अमिता प्रधान साक्य निर्विरोध हुनुभएको छ। केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले आज 10 बजेदेखि साँझ 6 बजेसम्म मतदानको समय तोकिएको बताउनु भएको छ। यसैबीच बन्द सत्र समापनमा सभापति गगन थापाले सबै गुट अन्त्य भएको घोषणा गर्नुभएको थियो। हिजोदेखि पार्टीभित्र सबै गुट सकियो भन्दै उहाँले अब महाधिवेशनले तोक्ने र महाधिवेशनले निर्वाचित गर्ने नयाँ कार्य समितिले पार्टीलाई थप अगाडि बढ़ाउने समेत उहाँले बताउनु भएको छ। समावेशी बनाउने क्रममा केन्द्रीय कार्य समितिको आकार ठूलो भएको र नेताको व्यवस्थापन गर्न संख्या बढ़ाएको नभई पार्टीमा रहेका नेताका आकांक्षीहरूको व्यवस्थापनमा पार्टीले गम्भीर रूपमा अगाडि बढ़ाएको समेत उहाँले बताउनु भएको छ। यो पार्टीसँगै मिलाएर अगाडि बढ़ाउने र निवर्तमान सभापति शेरबहादुर देउवाले यो पार्टीमा लामो समय संघर्ष गर्नुभएको र पार्टी निर्माणमा उहाँको ठूलो योगदान रहेको भन्दै सभापति थापाले अन्य नेताहरूको पनि योगदानको कदर गर्दै पार्टीले आगामी दिनमा निर्णय लिन सक्ने समेत बताउनु भएको छ।
0: सरकारले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबहरा विरूद्ध सम्पत्ति शुद्धिकरण तथा अकुत सम्पत्तिको कसुरमा मुद्दा चलाउने तयारी गरेको छ। यही असोज 10 गते मध्यरातमा प्रहरीले घरबाटै नियन्त्रणमा लिएका उहाँलाई भोलिपल्ट छाडिएको थियो। जेएनजी समूहबाट असुरक्षा भएको बताउँदै प्रहरीले उहाँलाई घरबाटै नियन्त्रणमा लिएर उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा पुर्याएको थियो। भोलिपल्ट दिउँसो जबहरालाई परिवारको जिम्मामा छाडिएको थियो। जबहरा विरूद्ध फौजदारी मुद्दा चलाउन प्रहरीले विभिन्न अनुसन्धान गरिरहेको छ। स्रोतका अनुसार सम्पत्ति शुद्धिकरण कसुरमा पूर्वपक्षमा थुनामा रहेका व्यवसायी दीपक भट्टको मुद्दा मिलाउन जबहरा सक्रिय रहेको पाइएपछि निगरानी बढ़ेको हो। राष्ट्रिय अनुसन्धान विभागको निगरानीमा प्रहरीले जबरालाई 10 गते राति नै नियन्त्रणमा लिएको थियो। भट्टको मुद्दा मिलाउन चलखेल गर्ने अदालतमा प्रभाव पार्ने गतिविधि मात्र नभएर राजनैतिक रूपमा पनि जबराको अस्वाभाविक सक्रियता बढ़ेको सूचना प्राप्त भएको छ। विशेष अदालतको आदेशले 26 अर्ब रूपियाँको सम्पत्ति शुद्धिकरण मुद्दामा करार चलान भएका भट्टको मुद्दामा जबराले चलखेल गरेको पुष्टि भएको छ। जबरा अहिले घरभित्रै सुरक्षा घेरामा रहनु भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले जबरा र उहाँ नजिकका व्यक्तिहरूको घरमा छापा समेत मारेको छ।
4: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा विपदपछिको राहत तथा उद्धार र पुनस्थापनामा समुदायको महत्व,
5: नेवार कमिटिको गुठी छ, तामाङ समुदायको आफ्नै खालको छ, क्षेत्रीय समुदायको पनि आफ्नो आफ्नो विभिन्न खालको समूहहरू बनाएर राखेको छ, उनीहरूले पैसा जम्मा गरेका छ। पहिला पहिला भकारी भन्थे, यहाँलाई भन्छ होइन, हाम्रो गाउँघरमा धानहरू हुँदा मकैहरू हुँदा भकारीमा लगाएर राख्ने, केही पऱ्यो भने दिने, यही त हो नि प्रिपेयरनेस भनेको।
0: गण्डकी सरकारलाई काम गर्न रोक, मनाङमा पर्यटक आगमन घट्यो लगायतका खबर र कार्टुन पनि बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
7: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
6: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
7: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
6: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
7: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
6: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
7: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
6: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
8: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
7: पशु स्वास्थ्य, भागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्नु हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
8: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएनद्वारा जनहितका लागि जारी सन्देश।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुन्दै हुनुहुन्छ। अब आज काठमाण्डुबाट प्रकाशित पत्र पत्रिकाका खबर।
4: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा पूर्व प्रधान न्यायाधीश जबरामाथि सम्पत्ति शुद्धिकरणमा अनुसन्धान शीर्षकमा नवराज मैनालीले लेख्नु भएको खबर प्रकाशित छ। पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरा र उहाँ निकट समूहमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले छानबिन थालेको छ। विभागले हिजो जबराका निकट देखिएका 5 व्यक्तिको घरमा खानतलासी समेत गरेको छ। विभागले जबराका भाइ प्रभु शमशेर, पूर्व न्यायाधीश नवराज थपलिया सहितका नारायण दाहाल, दीपक तिमसिना र नवीन राज बस्नेतको घरमा छापा समेत हानेको खबरमा उल्लेख छ। त्यस्तै भित्रपृष्ठमा गण्डकी सरकारको वैधताबारे तेस्रो पटक उठ्यो प्रश्न. दीर्घकालीन महत्वका विषयमा कुनै पनि निर्णय गर्न नगर्न सर्वोच्चको आदेश शीर्षकको खबर पनि प्रकाशित छ. गण्डकी प्रदेश सरकारबाट एमाले बाहिरिएको भन्ने विषयको पत्र स्वदलका नेताले 10 भदौमा प्रदेश र प्रमुखलाई दिएको भन्ने निवेदनमाथि पेश गरेको पत्रको प्रतिलिपिबाट देखिएको र निवेदनमा नेपालको संविधानको धारा 188(2) 30 दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने भन्ने व्यवस्थाको कार्यान्वयन नगरिएको भन्ने निवेदन दावी देखिँदा सुविधा सन्तुलनको दृष्टिबाट प्रस्तुत प्रतिवेदनको अन्तिम टुंगो नलागेसम्म दीर्घकालीन महत्वका विषयमा कुनै पनि निर्णय काम कारवाही नगर्नु नगराउनु भनिएको छ. त्यस्तै महाधिवेशनपछि पहिलोपटक एमाले थायी समिति बैठक शीर्षकको अर्को खबर छ. एमाले आज थायी समिति बैठक बोलाएको छ. गत पुष मसान्तमा 11 महाधिवेशन सम्पन्न भएको 9 महिनापछि एमाले पहिलोपटक थायी समिति बैठक बोलाएको हो. एमालेको विधानमा केन्द्रीय कमिटिको 1/3 पोलिट ब्यूरो र 1/3 संख्या रहेको थायी समिति रहने व्यवस्था छ. अहिले एमालेमा 302 सदस्य केन्द्रीय कमिटि रहेको छ. त्यस्तै भित्रपृष्ठमा भोटेकोशी बारीले क्षतिग्रस्त पूर्वाधार पुननिर्माण गर्न पहिलो चरणमा 64 अर्ब बजेट माग शीर्षकको खबर मिलन विश्वकर्माले लेख्नु भएको छ भने 3 महिनादेखि शून्यतामा रहेको सुदूरपश्चिमको बजेट पुनः अनिश्चित शीर्षकको अर्को खबर प्रकाशित छ. त्यस्तै पशु वधशाला तथा मासु जाँच नियमावलीमा संशोधन गरिँदै छालासहितको मासु बिक्री गर्न नपाइने शीर्षकको खबर पनि प्रकाशित छ. त्यस्तै कान्तिपुरको पहिलो पृष्ठमा वरिष्ठता र पिक एण्ड चुजको चेपुवामा संवैधानिक इजलास शीर्षकमा दुर्गा दुलाल र कृष्ण बहाबले लेख्नु भएको खबर प्रकाशित छ. त्यस्तै बढ़दो एआईका कारण दक्षिण एसियाको रोजगारीमा प्रभाव शीर्षकको खबर छ भने नेपालका लागि भारतीय राजदूतमा दलीला प्रस्तावित शीर्षकको अर्को खबर पनि प्रकाशित छ. त्यस्तै भित्रपृष्ठमा सड़क पुल नबन्दा आमा छोबिङ मोमा बेच्न ठिक्क करोड़ौंको तरकारी अल्पत्र शीर्षकमा गंगा विष्टले लेख्नु भएको खबर पनि प्रकाशित छ. त्यस्तै काली गण्डकी करिडोरमा अवरोधले सिजनमै सुनसान मुस्ताङ शीर्षकको अर्को खबर छ. 10 दिनदेखि सड़क विद्युत र इन्टरनेट अवरूद्ध हुँदा मुस्ताङ र म्याग्दीको जनजीवन प्रभावित छ. दशैं अघि काली गण्डकी करिडोर खोल्ने तयारी समेत भएको छ. 3 दिन लगातारको वर्षाले काली गण्डकी करिडोर क्षतविक्षत नहुँदो हो त मुस्ताङ यति बेला पर्यटकीय आगमनले भरिभरा हुने पनि खबरमा उल्लेख गरिएको छ.
0: यसैबीच बर्खायाममा आएको बाढ़ी पहिरोका कारण क्षतिग्रस्त बनेको मनास्लु पर्यटकीय पदमार्ग धमाधम मर्मत सम्हारको काम थालिएको छ. गोर्खापत्र दैनिकमा खबर लेखिएको छ. यता अन्नपूर्ण आधार शिविर क्षेत्रका होटलहरूमा यति बेला विदेशी पाहुनाको भीड़भाड़ बढ़ेको छ. पाहुनाको अधिक भीड़ बढ़ेपछि व्यवसायीले आतिथ्य दिलाउन भ्याई नभ्याई भएको छ. दिनमा 6,600 जनाको हारारीमा अहिले विदेशी पाहुना एबीसी क्षेत्रमा उक्लिएका छन्. ती बाहेका पाहुना र नेपाली सहयोग पनि थपिँदा आधार शिविर पदमार्गमा होटेललाई पाहुनाको व्यवस्थापन गर्न हमी हमी भएपछि टेन्टमा पाहुनालाई राख्ने प्रबन्ध समेत मिलाइएको छ. त्यसै गरी नागरिक दैनिकमै रौतहटबाट मदन ठाकुरले लेख्नु भएको छ. मधेस प्रदेशमा चीनी उद्योगको कम उत्पादन तथा कम चीनी प्रतिलाभ हुने जातको उखु यस वर्ष खरिद नगर्ने निर्णय भएको छ. उद्योगहरूले संयुक्त सूचना जारी गर्दै किसानलाई उत्पादनशील तथा कृषि विवानबाट सिफारिश गरिएका उखुका जातको खेती गर्न आग्रह गरेका हुन्. उद्योगहरूले लामो समयदेखि उखुमा देखिएको रोग, किराको प्रकोप, कम उत्पादन तथा चीनीको मात्रा घट्दै गएको अवस्थालाई ध्यानमा राखेर कमजोर जात विस्थापन गर्ने निर्णय गरेको बाबा बैजू नाथ सुगर मिलका संचालक बैजू बाबाराले जानकारी दिएका छन्। नागरिक दैनिकमा खबर छ। सुदूरपश्चिम प्रदेशमा बुधबार पनि आएन बजेट शीर्षकमा नागरिक दैनिकको आर्थिक पृष्ठमा लेखिएको छ। सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्ष 2083-84 को बजेट हिजो पनि प्रदेश सभामा प्रस्तुत गर्न सकेन। सरकारले साँझ 5 बजे बजेट प्रस्तुत गर्ने कार्यसूची तय गरे पनि सत्तारूढ़ दलहरूबीच बजेटमा सहमति नजुटेपछि बजेट आउन नसकेको हो। नागरिक दैनिकमै 70% नेपालीलाई घर धान्नै मुस्किल शीर्षकमा खबर लेखिएको छ। नेपालमा 70% मानिसले घर सम्बन्धी खर्च जुटाउन बारम्बार समस्या हुने देखिएको छ। यो दर विश्वका 22 देशको औसत 34% भन्दा दोब्बर बढ़ी हो। यस्तै 70% अप्रत्याशित कुनै समय आए आफू बसिरहेको घरमा बसिरहन सक्ने अवस्था समेत नरहेको बताइएको छ। हेबिटेट फर ह्युमेनिटी इन्टरनेशनलले सार्वजनिक गरेको एउटा अनुसन्धानमा यो कुरा उल्लेख छ। नेपालमा घर सम्बन्धी समस्या आर्थिक दबावमा मात्र सीमित नभई सुरक्षासँग पनि जोड़िएको छ। 72% चरम समस्या भोगिरहेका छन्। कमजोर आवासीय अवस्थाका कारण 76% नेपालीले आफूलाई असुरक्षित महसुस गरेका छन्। घर सम्बन्धी आर्थिक दबावले स्वास्थ्यमा समेत असर परिरहेको देखिएको छ। आवासीय खर्चले पारिवारिक योजना र भविष्यका अवसरमा समेत असर परिरहेको अध्ययनले देखाएको छ। त्यस्तै गरी यात्रु सहायता कक्ष स्थापना तनहुँमा भएको खबर गोर्खापत्र दैनिकमा छ। तनहुँका 6 स्थानमा चाडपर्वलाई लक्षित गरेर यात्रुहरूलाई सहज होस् भनेर यात्रु सहायता कक्ष स्थापना गरिएको छ। चाडपर्वको बेलामा यात्रुको आगमन बढ़न सक्ने, यात्रुले विभिन्न समस्या झेल्नुपर्ने अवस्थालाई दृष्टिगत गर्दै यो व्यवस्था गरिएको हो। लगातारको वर्षाले तरकारी खेतीमा क्षति पुर्याएपछि महोत्तरीका किसानका लागि ओल खेती नगद जोहोको भरपर्दो माध्यम बन्दै गएको छ। किसानको रोजाईमा यो पर्न थालेको छ, अजय शाहले गोर्खापत्र दैनिकको भित्री पृष्ठमा लेख्नुभएको छ। त्यस्तै गरी बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले सरकारी अस्पतालमा विशेषज्ञ सेवा, आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापन हुँदै गएपछि स्वास्थ्य सेवा प्रवाहमा सुधार आएको बताउनु भएको छ। गोर्खापत्र दैनिकमा खबर लेखिएको छ।
4: साझा खबरमा अब विदेशका खबर। रूसले क्षेपास्त्र र ड्रोनले किएव सहित युक्रेनका दर्जनौ क्षेत्रमा भीषण आक्रमण गरेको छ। युक्रेनी अधिकारीहरूका अनुसार आक्रमणमा 4 बालबालिका सहित कम्तीमा 21 सर्वसाधारणको मृत्यु भएको छ भने करिब 60 भन्दा बढ़ी घाइते भएका छन्। युक्रेनले रूसी आक्रमणको पूर्वानुमान गरेको थियो। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नै युक्रेनी गुप्तचर निकायले रूसले ठूलो आक्रमणको तयारी गरिरहेको समेत निष्कर्ष निकालेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा जारी द्वन्द्व अन्त्य गरी कूटनीतिक माध्यमबाट समाधान खोज्न तथा अन्तर्राष्ट्रिय कानून अनुसार अगाडि बढ़न आह्वान गर्नुभएको छ। पाकिस्तान भ्रमणका क्रममा वहाँले पालिस्तानी जनताको आत्मनिर्णयको अधिकार पूर्ण रूपमा सुनिश्चित नभएसम्म मध्यपूर्वमा दिगो शान्ति कायम हुन नसक्ने समेत उल्लेख गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्। र विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले रूसमा प्लेग सम्बन्धी खबर सार्वजनिक भइरहेका बेलामा प्रयोगशालाका एक कर्मचारीको मृत्यु र अर्का कर्मचारीमा देखिएको गम्भीर न्यूमोनिया बारे थप जानकारी उपलब्ध गराउन रूसी अधिकारीहरूसँग आग्रह समेत गरेको छ।
0: साझा खबरमा अब खेलकुदका खबर। आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गत अन्तिम सिजनका लागि ओमानमा रहेको नेपाली पुरूष क्रिकेट टोलीले हिजो एक मात्र अभ्यास खेलमा 2 विकेटको जित निकालेको छ। नेपालले ओमानको क्रिकेट एकाडेमी टफ 2 ओमानकै ए टोली विरूद्ध प्रतिस्पर्धा गरेको थियो। शुरूआती ब्याटिङ गरेको ओमानले 160 रनमा अल आउट भएको थियो। नेपालले 161 रनको लक्ष्य पायो, तर लक्ष्य कम हुँदा बढ़ाएर 240 रन पछ्याउने गरी खेल्ने निर्णय गरिएको थियो। ओमान एसँग औपचारिक खेल नभएकाले नेपाली टोलीले थप रन बनाएको हो। यस किसिमको अभ्यास खेलमा जीत हारले अर्थ राख्दैन। बढ़ी लक्ष्य पाउँदा विश्वकप लीग दुईको तयारीमा रहेको नेपाली ब्याट्सम्यानले क्रिजमा बढ़ी समय बिताउने अवसर पाएका छन्। यसैबीच अर्जेन्टिनाले कप्तान लियोनेल मेसीको सुखद विदाई गरेको छ। ब्यूनस आयस स्थित रंगशालामा हिजो बेनिन विरूद्ध 3-0 सहजित निकाल्दै अर्जेन्टिनाले मेसीको विदाई गरेको हो। मेसीले अन्तिम अन्तर्राष्ट्रिय खेलको 71 मिनटमा पेनाल्टी मार्फत गोल गरेका थिए। उनले अन्तर्राष्ट्रिय फुटबलमा 126 गोल गरेका छन्। गत महिना नै मेसीले राष्ट्रिय टोलीबाट सन्यास घोषणा गरेका थिए, तर अर्जेन्टिनी फुटबल महासंघले मेसीको विदाई सामान्य नभएर भव्य बनाउने जनाएको थियो। त्यही अनुसार हिजो भव्य विदाई भएको छ।
4: विपदमा सामूहिक प्रयत्न, महत्व र प्रभावकारिताको पक्ष कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: प्याजको बिरता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
10: 3 तिर्नुहोस्, 7 चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
4: साझा खबरमा अब विपदपछिको
10: उदासी टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD TV च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टर

0: को भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। स्थानीय स्तरमा जोखिम पहिचान, पूर्व तयारी, पूर्व सूचनाको आदान प्रदान, उद्धार तथा राहतमा सहयोग गरेर समुदायले विपदको प्रभाव कम गर्न सक्छ। विपदपछि मुख्य चुनौती बन्ने पुनर्स्थापनामा पनि सामूहिक प्रयत्न कस्तो हुनुपर्छ हामीले राष्ट्रिय विपद व्यवस्थापन सञ्जालका अध्यक्ष सूर्य बहादुर थापासँग कुराकानी गरेका छौं।
1: अहिलेसम्म पनि कन्टिन्यू उहाँहरूले सहयोग गरिराख्नु भएको छ, सरकारी निकायहरूसँग सम्बन्धित सहकार्य गरेर भने सरकारले दिएको निर्देशन अनुसार ल्याएको नीति अनुसार चाहिँ त्यसमा सहभागी भएर काम गरिरहनु भएको छ। त्यसले गैर सरकारी संस्थाहरूको एउटा चाहिँ तत्काल यस्तो खालको सहयोग गर्ने कुरामा महत्वपूर्ण भूमिका हुन्छ। र अर्कोतिर तपाईँको कहिलेकाहीँ सरकारलाई सचेत गराउने कुराहरू होइन, नीतिगत रूपमा चाहिँ तपाईँको परिवर्तन गराउनु पर्ने कुराहरूमा अथवा भएको नीति नियमको प्रभावकारी कार्यान्वयन गर्ने कुराहरूमा सरकारलाई सही सूचना प्रवाह गर्ने कुराहरूमा गैर सरकारी क्षेत्रको महत्वपूर्ण भूमिका रहन्छ।
2: यहाँले जुन भोटेकोसीको बाढ़ी आयो, बाढ़ी आउने बित्तिकै गैर सरकारी संस्थाहरू जानुभयो, परिचालित हुनुभयो, सहयोगमा जुट्नुभयो भन्ने कुराहरू गर्नुभयो, त्यो एकदमै राम्रो पक्ष भयो। अर्को एउटा चाहिँ अलिकति कमजोर हुँदै गएको भनेको समुदाय सबभन्दा ठूलो कुरा हो। त्यो गैर सरकारी संस्थाहरू, सरकार अथवा उद्धारकर्ताहरू त पछि घटना भइसकेपछि पुग्ने हो नि त। हाम्रो त्यो समुदाय जो यस्ता विपदमा सचेत गराउनेदेखि लिएर उद्धार गर्नेदेखि अरूलाई बचाउनेदेखि कुरामा जति सशक्त हुनुपर्ने, समुदाय चाहिँ अलिकति कमजोर भएर गएको हो कि अब जहाँ घटना हुन्छ, दुई तीनवटा घटना यस अगाडि काम गर्दाखेरि परनिर्भरता बढी देखियो होइन। र पहिला हामी बच्चा हुँदाखेरि जस्तो हरेक टोलमा हरेक ठाउँमा विपद प्रतिकार्यको लागि अथवा कुनै घटना हुँदाखेरि स्टेचरदेखि लालटिनदेखि लिएर ती सबै कुराहरू आफ्नो समुदायमा हुन्थ्यो। नेवार समुदायमा चाहिँ गुठी मार्फत अझ पनि ती कुराहरू अलि बलियो छ, अरू समुदाय चाहिँ तितरबितर भएर हो कि, त्यो समुदायलाई कसरी बलियो बनाउने?
1: एकदमै महत्वपूर्ण तपाईँले यो प्रश्न राख्नुभयो, जिज्ञासा राख्नुभयो। वास्तवमा हाम्रो यो राष्ट्रिय प्रकोप व्यवस्थापन सञ्जाल नेपाल डिमान्ड भनेकै एकदमै स्थानीयकरणमा जोड़ दिने, स्थानीयकरणको फोकस गर्ने हिसाबले नै स्थापना भएको हो। र अहिले पनि हाम्रा अधिकांश कार्यक्रमहरू भनेको सञ्जालसँग रहेको कार्यक्रमहरू र सञ्जालका सदस्यहरू पनि तपाईँ हेर्नुहोस्, अहिले हामीसँग यो डिमान्ड छ 105 भन्दा बढी लोकल संस्थाहरू छन्। हाम्रो उद्देश्य भनेको स्थानीय संस्थाहरूलाई बलियो बनाउने, स्थानीय संस्थाहरूको क्षमता अभिवृद्धि गर्ने, स्थानीय समुदायलाई बलियो बनाउनुपर्छ। समुदायले नै सूचना प्रवाह गर्नुपर्ने हुन्छ। पहिलो रेस्पोन्डर भनेको हिजो अस्ति हामी सुरक्षा निकाय भन्थ्यौं, वास्तवमा सही रेस्पोन्डर, फर्स्ट रेस्पोन्डर भनेको कम्युनिटीको मान्छेहरू हो। सँगैको घरमा आग लागि लाग्दा तत्काल गाग्रीको पानी, बाल्टिनको पानी लिएर जाने मान्छे त छेउको घरको छिमेकी हुन्छ नि त। त्यसकारण चाहिँ त्यहाँ कुनै पनि घटना घट्यो भने पहिला रेस्पोन्स गर्ने मान्छे स्थानीय समुदाय नै हुन्छ। समुदायलाई सशक्त बनाउने कुराहरू यही आवाज हामीले उठाउँदै आइरहेछौं। प्रोजेक्ट चलाउने संस्थाहरू मात्रै होइन है, तिनीहरू समुदायसँगै मिलेर काम गर्छ। त्यहाँको समस्याको बारेमा थाहा छ, त्यहाँको भूगोलको बारेमा थाहा छ, त्यहाँको संस्कृतिको बारेमा थाहा छ भनेपछि तिनीहरू त पावरफुल छन् नि त। त्यसकारण तिनीहरूलाई नै सहकार्य, तिनीहरूलाई डिसिजन मेकिङ प्रोसेसमै उनीहरूको भूमिका हुनु पर्यो कि। एउटा प्रोजेक्ट यस्तो घटना घट्यो लिएर गयो, प्रोजेक्ट चलाउने मात्रै होइन कि, त्यसको प्लानिङदेखि इम्प्लिमेन्टेसनदेखि तपाईँको मोनिटरिङको प्रोसेससम्म चाहिँ लोकल अर्गनाइजेसनको इन्गेजमेन्ट कसरी बढाउन सकिन्छ, त्यो भनेको सस्टेनेबल पनि हो। यो दाताबाट आउने पैसा भनेको कहिले आउँछ कहिले आउँदैन ठेगान छैन, नआउन पनि सक्छ। त्यो बेला पनि त हामी सर्भाइभल हुनु पर्यो। अहिले यहाँले भने जस्तो नेवार कमिटीको गुठी छ, तामाङ समुदायको आफ्नै खालको छ, क्षेत्रीय समुदायको पनि आफ्नो आफ्नो विभिन्न खालको समूहहरू बनाएर राखेको छ, उनीहरूले पैसा जम्मा गरेको छ। पहिला पहिला भकारी भन्थे यहाँलाई थाहा छ होइन, हाम्रो गाउँघरमा धानहरू हुँदा मकैहरू हुँदा भकारीमा लगाएर राख्ने, केही पऱ्यो भने दिने, यही त हो नि प्रिपेयरनेस।
2: राष्ट्रिय विपद व्यवस्थापन सञ्जालका अध्यक्ष सूर्यबहादुर थापासँगको कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: बाढ़ीमा विपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्ने कानून संशोधन गर्न सरकारको सिफारिश, 45 दिन मात्रै राख्ने प्रस्ताव, सामूहिक प्रयासले मात्रै बाढ़ी प्रभावित क्षेत्रको पुननिर्माणमा सहज हुने सरकारवालाको भनाई।
2: निर्वाचन पोशाक खरिदका विषयमा अनुसन्धान गर्न संसदीय समितिद्वारा कार्यविधि तयार, कांग्रेसमा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै सभापतिमा गगन थापा र श्यामकृष्ण खड्गे प्रतिस्पर्धामा 7255 जनाले मतदान गर्ने।
0: अब निजी क्षेत्रबाट पनि विमानस्थल सञ्चालनको कार्यविधि बन्दै, सड़क पुल नबन्दा रसुवामा करोड़ौंको तरकारी अलपत्र, कालीगण्डकी करिडोर अवरोधले मुस्ताङका पर्यटकीय क्षेत्र सुनसान।
2: युक्रेनमा रूसी क्षेपास्त्र र ड्रोन आक्रमण, कम्तीमा 21 जनाको मृत्यु, मध्यपूर्व द्वन्द अन्त्य गर्न राष्ट्रसंघको आह्वान, रूसमा प्रयोगशाला कर्मचारीको मृत्यु बारेमा डब्ल्यूएचओद्वारा थप जानकारी माग।
0: र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत अभ्यास खेलमा नेपाल विजयी ओमन ए 2 विकेटले पराजित।

0: खबरको अन्त्यमा कार्टुन हामीले कर्नर किक शीर्षकमा रवि मिश्रले नयाँ पत्रिका दैनिकमा लेख्नु भएको कार्टुन लिएका छौं। यहाँ ओछ्यानमै बसेर एकजना रेडियो कानमा राखेर रा, रेडियो सुनिरहेको देखिन्छ र यसमा नेपाली कांग्रेसको महाधिवेशनको प्रसंगमा त्यहाँ नेताहरूले भनेका कुराहरूलाई पनि जोडेको देखिन्छ र यहाँ यस्तो लेखिएको छ, रेल अघि बढ़िसक्यो रे, रूख छोडेर रे।
1: हस्त प्राविधिक साथी रवि तितललाई धन्यवाद। अहिलेलाई दीपक आचार्य र सन्तोष गन्धर्व विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
2: रेडियो स्टाइनो 89.8 मेगाहर्ज, तपाईँ हाम्रो अटुट स्टाइनो।

0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अटुट साइनो।
1: जब तपाईँ कुनै चिसो वा तातो चिज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
2: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
3: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
2: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550603059 र 98550603059।
4: स्क्रब टाइफस रोगका लक्षणहरू धेरै ज्वरो आउनु, काम ज्वरो समेत आउनु, टाउको धेरै दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडा पखाला लाग्नु, माइतलले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु। स्क्रब टाइफस रोग लाग्नबाट बच्ने उपायहरू: खेतबारीमा काम गर्दा, वन जंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने, साथै सम्भव भएसम्म बुट लगाउने, सकेसम्म घाँस बारी वा चौरमा नबस्ने, बस्ने परे गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, घर वरपर झाडी घाँस तथा घुर्यान बढ्न नदिने, घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने, समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने, श्वास फेर्न गाह्रो भई बिरामी चिकित्सा हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ।
5: साहिनो समय सूचक अहिले बिहानको 7 बज्यो। इट्स 7 AM
0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट साइनो।
6: डेंगु ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी, प्लास्टिकका भाँडाहरू, टिनका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू: डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ: असाध्यै टाउको दुख्ने, आँखाको गेदी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, सुद्धा झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
7: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन कुन्नी।
8: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझिन छोरी?
9: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
8: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
9: बाबा, हाम्रै पश्चिम स्टोनको साधनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि छोरी।
8: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो। तिमी ढुक्क भएर बस, तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो, लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
9: सम्पर्क नम्बर 98-450-82-997,
7: 98-550-10-997।
10: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
6: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप, कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर, भरतपुर बीच चनौली बजार, चितवन। प्रोप्राइटर लोकनाथ लामिछाने। मोबाइल 98-550-52-454, 98-455-20-454। इमेल lok.logic2@gmail.com।
10: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अर्गान सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर, अ कम्प्लिट आइटी सोलुसन।
11: होइन ए दिदी, कतै हिँड्नु भयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
6: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले। अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन परेन हाम्रो चनौली बजारमा।
11: हे दिदी, त्यसै म तपाईँलाई जिस्काउँछु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नि पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको इयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एसेसोरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, इयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
6: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाई हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बीच चनौली चौतारा आडैमा। प्रोप्राइटर कृष्ण न्योपाने। मोबाइल 98-452-049-86। अफिस आउन जान साह्रै गाह्रो भयो, एउटा साधन लिउँ कि भनेको, विश्वासिलो र भरपर्दो ठाउँ कहाँ होला?
12: लिउँछु मात्र होइन, भटभटे रिकन्डिसन एन्ड ओर्गबाट लिइहाल न। मैले त त्यहीँबाट लिएको, अहिलेसम्म राम्रै चलिरहेछ।
6: ए हो र, म पनि त्यहीँ जानु पर्यो। भाइले पनि बाइक सर्भिसिङ गर्ने भन्दै थियो, एउटै ठाउँमा हुने भयो।
13: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकलहरू मर्मत गरिनुको साथै सुपथ मूल्यमा पार्ट्सहरू र पुराना मोटरसाइकलहरू किनबेच पनि गरिन्छ।
6: प्रोप्राइटर अमित परसाई, भटभटे रिकन्डिसन एन्ड वर्कसप, भरतपुर 18 चनौलीबाट भीमनगर जाने बाटो। मोबाइल 98-550-82-751।
14: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 मेगा।

0: प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाधनी आज पनि उपस्थित भई ज्योतिष प्रेम प्रसाद सुवेदी कार्यक्रम ज्योतिष वास्तु जानकारी दिने गरेका छौं। आजका तिथि मिति पञ्चाङ्ग मेषादी बाह्र राशिफल राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीको समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845725223 र 9805725223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845725223 र 9805725223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 मेगाहर्ज भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 मेगाहर्ज रत्नगर दुई टाढीबाट, इच्छा कामना एफएम 102.4 मेगाहर्ज इच्छा कामना कुरिन्टा चितवनबाट, रेडियो साहिनो 89.8 मेगाहर्ज चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 मेगाहर्ज भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 मेगाहर्ज सुनवल नवल परासीबाट, सामुदायिक रेडियो दोली एफएम 97.2 मेगाहर्ज दोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज सोलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 मेगाहर्ज छेटुना मकनपुरबाट, रेडियो वर्षा 91.1 मेगाहर्ज मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 मेगाहर्ज वीरगंज पर्सबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 मेगाहर्ज नीलकण्ठ धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 मेगाहर्ज गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 मेगाहर्ज पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँहरूले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845725223 र 9805725223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउँछु। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क पनि गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथि मिति अनि पञ्चाङ्गबाट आज मिति 2083 साल असोज महिनाको आज 22 गते, तदनुसार ईस्वी सन् 2026 अक्टोबर 8 तारिक, सक संवत्सर 1948, नेपाल सम्बत 1146, रुद्र नामक संवत्सर, दक्षिणायन शरद ऋतु, आज बिहिबार रहेको छ, आश्विन कृष्ण पक्ष तिथि रहेको छ, आज त्रयोदशी तिथि रहेको छ, आज त्रयोदशी तिथि रहेको छ, 39 घडी 48 पला रहेको छ, नक्षत्रमा रहेको छ पूर्व फाल्गुनी नक्षत्र, 40 घडी 19 पला रहेको छ, योगमा रहेको छ शुभ योग रहेको छ, 51 घडी 45 पला रहेको छ, कर्णमा रहेको छ ग्रह करण रहेको छ, 11 घडी 20 पला कर्णमा रहेको छ। यस्तै गरेर चन्द्रमा आज सिंह राशिमा, श्री सूर्यनारायण चाहिँ कन्या राशिमा, आनन्दादि योगमा आज गद योग रहेको छ। आज बिहान सूर्योदय बिहानको ठिक 6 बजे भयो भने साँझ सूर्यास्त विशेष गरी साँझको 5 बजेर 41 मिनटमा हुनेछ र आजको दिनमा घड़ी 11 घडी 41 पला रहनेछ। आज त्रयोदशी श्राद्ध, आज प्रदोष व्रत, कलियुग आदि, जुम्ला खलंगामा चन्दन नाथको लिङ्गो तानी ल्याउने दिन भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। आज त्रयोदशी श्राद्धको दिन रहेको छ, यानि कि 13औं श्राद्ध, यानि कि त्रयोदशी श्राद्ध रहेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी पालो रहेको छ। आजको समय यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय के कस्तो रहन्छ त भन्ने विषयमा विशेष जानकारी। यस्तै गरेर आजको अशुभ समय यानि कि काल बेला र आजको काल बेलाको समय रहेको छ दिउँसोको 2:46:58 विशेष गरी दिउँसोको 4:14:49 काल बेला रहनेछ। आजको लागि शुभ बेला भने बिहानको 5:59:53 बिहानको 7:27:43 शुभ बेला र साँझमा पनि शुभ बेला रहेको छ यानि कि 4:14:50 साँझको 5:42:40 पनि शुभ बेला रहनेछ र यस्तै गरेर आजको लागि लाभ बेलाको समय रहेको छ विशेष गरी बिहानको 11:51:16 दिउँसोको 1:19:07 पनि शुभ बेला भनेर पञ्चाङ्गले उल्लेख गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने म तपाईँलाई गराउँदैछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएका छन् अनि अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि नाम नक्षत्र के आउँछ होला भन्ने विषयमा पनि जानकारी पनि गराउँदैछौ। विशेष गरी सूर्य आज कन्या राशिमा, चन्द्रमा सिंह राशिमा, मंगल कर्कट राशिमा, बुध विशेष गरी तुला राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र तुला राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि सिंह राशि आउँछ। पूर्व फाल्गुनी नक्षत्रको दोस्रो चरण नाम आउँछ, टाबाट नाम आउँछ, आ मध्य नारी नरगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने म तपाईँहरूलाई विशेष जानकारी पनि गराउनेछु। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि बार राशिफल। मेष राशि हुनेहरूका लागि आजको दिन अवसरका साथै चुनौती समय देखा पर्ने समय रहेको छ। तत्काल फाइदा लिँदा लाभांश अरूलाई बाँड्नु पर्ला, निर्णय लिन अलमल गर्दा काममा पछि परिन्छ, छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या पनि निम्ति आउनेछ, अरूका लागि बुद्धि रसम खर्च गर्नु पर्ला, अवसर आए पनि नयाँ काममा हातहरू अघि राम्रो विचार पुर्याउनु होला, मेहनत गर्दा अध्ययनमा प्रगति हुने खालको योग भनि राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन फाइदा मात्र हेर्दा आलोचित भइनेछ, पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश घुम्न सक्छ, प्रक्रिया नमिलाले काम दोहोर्याउनु पर्ने हुन सक्छ, प्रतिस्पर्धामा उतर्नु पर्दा सामान्य उपलब्धि हात पार्न पनि समय लाग्नेछ, प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिन्छ, आफ्नै सहयोगीले समेत साथ नदिन सक्छन्, साथीभाइहरूसँग सन्तुलित व्यवहार गर्दै अगाडि बढ्दा राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन बेलैमा योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ, प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मेहनतको फल प्राप्त हुनेछ, प्रयत्न गर्दा राम्रो अवस्था जुट्नेछ, साथीभाइहरूले पनि राम्रो सहयोग जुटाउनेछन्, पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ, भौतिक साधन जुट्नले दिगो योजना प्रारम्भ होला, व्यापारमा मनगत धन लाभ हुनेछ, सेवामूलक कामबाट प्रतिष्ठा पनि पाइने खालको योग भनी राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन बोलीको गलत अर्थ लाग्नाले वाद विवादमा परिने सम्भावना रहेको छ, आतिनी बानीले काम बिर्नुका साथै हातमा आएको मौका गुमाउनु पर्ला, अध्ययनमा त्यति समय दिन नसकेला, स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ, अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नु परे पनि बुद्धि लगाउँदा लक्ष्य पहिचान गर्न सकिन्छ, विचार सम्प्रेषण गर्न केही समय पर्खनु बुद्धिमानी हुने खालको योग भनी राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ, बिछोडीका परिवारजनसँग भेटघाट हुनेछ, रमाइलो जमघका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला, प्रतिष्ठित काम गर्दै नामदाम इनाम कमाउने बेला रहेको छ, नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय रहेको छ, विगतका कमी कमजोरलाई पनि सुधार गर्ने मौका मिल्ने खालको योग भने राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन धेरै लगनी गर्दा कम मात्र फाइदा हुनेछ। अर्थ अभाव खर्किनाले काम पूरा गर्न समस्या पर्नेछ। नियमित काम बीचमा रोकिनु पर्ने परिस्थिति आउन सक्छ। आफन्त परिवारबाट टाढिनु पर्ला। साथीभाइहरूसँग असमझदारी बन्नेछ। व्यापार व्यवसायमा लगनी बढाउनु पर्ने समय रहेको छ। पछिको लागि केही वस्तु त्याग्नु पर्ने हुन सक्छ। खर्चिलो काम गर्नुपर्ने हुँदा धेरै रकम जुटाउनु पर्ने खालको यो गुण राशि कन्यालाई आजको दिन विशेष देखिएको छ। राशि कन्याले आजको दिनमा कुनै पनि कार्य गर्दा इष्टदेवको आराधना गरेर अगाडि बढ्नुहोस्। दिन लाभदायक रहनेछ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्त समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9805572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन दैनिक आवश्यकता पूरा हुँदै जानेछन् भने मेहनतको फल प्राप्त हुनेछ। आमदानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइन्छ। दिगो फाइदा हुने काम प्रारम्भ होला। साझेदारीबाट पनि फाइदा उठाउन सकिन्छ। व्यापारमा राम्रो फड्को मार्ने समय रहेको छ। छोटो समयमै राम्रो उपलब्धि हात लागि हुनेछ। रोकियो काम सम्पादन हुँदै जानेछन् भने जिम्मेवारी समेत बढ्न सक्ने योग राशि तुलालाई आजको दिन विशेष देखिएको छ।
2: वृश्चिक
0: राशि उनीहरूका लागि आजको दिन विशेष काममा जग बसाउने अवसर मिल्नेछ। मेहनतले पदीय जिम्मेवारी दिलाउनेछन्। पद प्रतिष्ठा प्राप्त गर्ने बेला रहेको छ। धेरैले कामको तारिफ गर्दै जानेछन्। टाढिएका साथीभाइ नजिकिनेछन्। पुरानो मित्रता दिगो परिवर्तनको सम्भाग बन्न सक्छ। शुभचिन्तकहरू प्रशस्त फेला पर्दै जानेछन्। चुनौतीहरू सतह हट्दै जानेछन् भने विभिन्न अवसरले पछ्याउनेछन्। कर्म योगले मन पनि प्रफुल्लित हुने खालको योग भने राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन आफ्ना कमजोरी बाहिर्नाले समस्या पर्ला। सम्भावना देखे पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। नियमित कामलाई निरन्तरता दिन भने दिन सकिन्छ। जीवनशैली व्यस्त रहनेछ। उपलब्धिहीन काममा समय बित्न सक्छ। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला। नयाँ योजनातर्फ लगानीमा जोखिम बढ्नेछ। अवसर प्राप्त भए पनि आफ्नोले काम बिगार्न सक्ने योग राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन परिवन्दले अप्ठ्यारोसित निम्त्याउन सक्छ। अवसर आए पनि नयाँ काम थाल्नु अघि राम्ररी विचार पुर्याउनु होला। धेरै श्रम परे पनि उचित मूल्य प्राप्त नहुन सक्छ। काममा धन र श्रम खर्च गर्नुपर्ला। स्वास्थ्यको लागि व्यायाम तथा आहार विहारमा विशेष ध्यान पुर्याउनु होला। आफ्नो वास्तवमा अरूले दावी गर्लान्। दोहोऱ्याएर प्रयत्न प्रयास गर्दा रोकियो काम सम्पादन हुने खालको योग भए राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन केही विवादमा पर्ने योग रहेको छ। सचेत रहनुहोला। अलि बाध्यताका काममा जुट्नु पर्ला। तैपनि दिन मनोरञ्जनपूर्ण रहनेछ। व्यावसायिक यात्रा सम्भावना छ। सामान्य आमदानी पनि भइरहनेछ। आतिथ्यपूर्ण सम्मान पाइला। प्रेमको बन्धन कसिलो भएर जानेछ। दाम्पत्य जीवन सुख तथा समृद्ध बन्ने योग रहेको छ। रकम र सवारी सदन प्रयोग गर्दा अलि सावधानी अप्नाउनु पर्ने खालको योग भए राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन मेहनतीका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईर्षा गर्नेहरू हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिन्छ। चुनौती चिर्दै काम बढाउन सकिन्छ। स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुँदै जानेछन्। व्यापार लगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। महत्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भू, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ भूत, वर्तमान र भविष्यका बारेमा जानकारी दिन चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
4: वास्तुशास्त्र सम्बन्धी परामर्श,
3: घर घडेरीको माटो परीक्षण,
4: विदेश यात्राको समस्याको समाधान,
3: वैवाहिक समस्याको निराकरण,
4: व्यापार व्यवसायमा भएका बाधा,
3: निसन्तान सम्बन्धीका समस्याहरू,
4: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
3: नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण,
4: पितृदा ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
4: वास्तुशास्त्र सम्बन्धी परामर्श,
3: घर घडे

0: धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
1: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845725223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
2: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

विश्राम बसी पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गरिसकेका छौँ। आजका तिथिमिति पञ्चाङ्ग मेषादी बाह्र राशिफलका विषयमा जानकारी हामीले तपाईँलाई गरिसकेका छौँ र अब भन्ने पालो रहेको छ तपाईँहरूको भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा पनि जानकारी भने हामी तपाईँलाई गराउँदैछौँ। कुनै पनि जिज्ञासा रहेका छन् भने सम्पर्क तपाईँले गर्नुहोला। 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारी भने हामी तपाईँलाई गराउँदैछौ। कुनै पनि जिज्ञासा रहेका छन् आफ्नो आफन्तको बारेमा, ग्रह दशा अनि भाग्यको विषयमा भने विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउँदैछौ। एउटा छोटो जानकारी पनि लिएर आएको छु साहित्यहरूको विषयमा, किनकि अब 16 श्राद्ध सकिन धेरै दिन बाँकी छैन, अब जम्मा 2 दिन बाँकी छ भोलि र पर्सि, होइन? अनि त्यसपछि त लाग्छ घट स्थापना, हो कि होइन? त्यसपछि दुर्गाको आराधना गर्ने दिन रहेका छन्, 9 दिनसम्म 10 दिनसम्म गर्ने शक्ति आराधनाहरू गर्ने दिन रहेको छ। यसमा सर्वप्रथम हामीले घट स्थापना, नवरात्र आरम्भलाई घट स्थापना भनिन्छ। प्रतिपदादेखि दशमीसम्म यी 10 दिन हामीले दुर्गाजीको पूजाहरू गर्ने, दशमीको दिन आफ्नो मान्यजनहरूबाट चाहिँ आशीर्वाद, दुर्गालाई पूजा गरेको अक्षताहरू चाहिँ हाम्रो निधारमा लगाउने, के कस्तो रहेको छ भूत वर्तमान भविष्य कस्तो छन् भन्ने विषयमा पनि जानकारी म तपाईँलाई गराउँदैछु। विशेष गरी सर्वप्रथम लागौ हामीहरू चाहिँ विशेष गरी घट स्थापना, यानि कि 2083 साल असोज महिनाको 15 गते आइतबारको दिन चाहिँ नि घट स्थापना रहेको छ, नवरात्र आरम्भ रहेको छ। अब कति बजे घट स्थापना गर्ने शुभ साहित्य पनि चाहिन्छ, अब शुभ साहित्यको लागि पनि म तपाईँलाई जानकारी गराउँछु। घट स्थापना सुरु गर्ने, यानि कि दियो बालेर सुरु गर्ने समय भनेको बिहानको 11:47 ट्याक्क दियो बाल्नुहोला तपाईँले, त्यसपछि आफ्नो तरिकाले पूजाहरू गर्नुहोस्, घट स्थापना सुरु गर्न सक्नुहुन्छ। विशेष गरी यो दिन चित्रा नक्षत्र र वैधृति योग समेत परेकाले घट स्थापना गर्नु अघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घट स्थापना गर्नु शास्त्र सम्मत पनि देखिन्छ, यो पनि तपाईँले बुझ्नुभयो होला, होइन? त्यसपछि 2083 साल असोज महिनाको 26 गते सोमबार चाहिँ बिहानको 10:07 चाहिँ झण्डा फेर्ने, पश्चिम मोहडामा पारेर झण्डा फेर्नु पर्यो, झण्डा राष्ट्रिय झण्डा, है? जस्तो तपाईँको घरमा हनुमानका झण्डाहरू छन्, ओमकारका झण्डाहरू छन्,

0: ती झण्डाहरू पनि तपाईँले फेर्नु पर्छ भनेको 26 गते सोमबारको दिन झण्डा फेर्नु पर्यो होइन। त्यस्तै गरी असोजको 29 गते बिहिबार चाहिँ विशेष गरी पाञ्चली भैरव यात्रा पचली भैरव यात्रा पनि गर्ने भनेर लेखिएको छ। 31 गते शनिबार चाहिँ फुलपाती विशेष गरी चाहिँ त्यस्तै गरी फुलपाती बिहानको 7:37 समय रहेको छ। अनि त्यसपछि 1 गते कार्तिक महिनाको 1 गते महाअष्टमी कालरात्रि होइन, त्यस्तै गरी 3 गते मंगलबार चाहिँ नि नवमी रहेको छ विशेष गरी। यस्तै गरी विजयादशमी देवी विसर्जन गर्ने दिन पनि आउँछ 4 गते बुधबारको दिन होइन। अनि त्यस्तै गरी देवी विसर्जन गर्ने बिहानको 8:49 देवी विसर्जन गर्ने है। अनि त्यसपछि टिका लगाउने भनेको बिहानको 10:26 टिका लगाउने, लगाउने मान्छे पनि पश्चिम फर्किने, लगाइदिने मान्छे पनि पश्चिम फर्किने अनि टिका धारण गर्ने भनेर लेखिएको छ। अब पश्चिम दुवैजना पश्चिम कसरी फर्किने भन्दा यस्तो पश्चिमतिर मुढा बनाउने आफ्नो होइन, यो चाहिँ रहेको छ विशेष गरी चाहिँ। अनि 8 गते चाहिँ तपाईँको चाहिँ अखिल वर्ती पूर्ति कोजाग्रत पूर्णिमा व्रत भनेर लेखिएको छ यहाँनिर चाहिँ। यो नेपाल पञ्चाङ्ग निर्णायक समिति विकास समितिले चाहिँ निर्णय गरेको हो, हामीले यसलाई नै आधार मानेर चाहिँ हामी अगाडि बढ्नुपर्ने हुन्छ। घटस्थापना अब धेरै टाढा कुरा नजाउँ, घटस्थापना गर्ने साइट भनेको बिहानको 11:47 25 गते आइतबारको दिन रहेको छ। तयारी अवस्थामा रहनुहोला, तयार तपाईँहरू सबैजनाले गर्नुहोला, तयारी गरेर अगाडि बढ्न पनि सक्नुहुन्छ भनेर मैले तपाईँलाई जानकारी पनि गराएँ। 9841-75-223 र 9805-75-223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। कुनै पनि जिज्ञासा रहेका छन् आफ्नो आफन्तको बारेमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9841-75-223 र 9805-75-223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, स्वागत गरौं। कहाँ को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते। हेलो
1: हेलो
0: हजुर हजुर, श्री रामेश कहाँ को बोल्दै हुनुहुन्छ? कहाँबाट को बोल्दै हुनुहुन्छ भनेको? तपाईँ बोल्नुहुन्न, फोन लागेको बेला बोल्नुहुन्न, अनि फोन लागेन लागेन भनेर मसँग गुनासो गर्नुहुन्छ। त्यही त अनि कहाँबाट को बोल्दै हुनुहुन्छ भनेर सोधेको, त्यही भएर मैले झन् यत्रो सघाउँछु, रेडियो अलिक टाढा राख्नु अनि तपाईँ अलिक टाढा बसेर फोन गर्नु भन्छु म, तपाईँले बुझ्दै बुझ्नुहुन्न।
1: रेडियो नजिकै भएछ कि, म अलिक टाढा आएको हो के रे।
0: अनि रेडियोको आवाज तपाईँबाट आइपुग्नु भएन, अलिक टाढा जानु पर्यो, कानमा राखेर बोल्नु पर्यो अनि बल्ल थाहा हुन्छ। कहाँबाट को बोल्दै हुनुहुन्छ भन्नुहोस् त?
1: सुनौलदेखि।
0: सुनौलबाट शुभ नाम तपाईँको भन्नु?
1: शुभ नाम
0: अब आफ्नो नाम भन्न पनि यत्रो हुन्छ, अल्छी गरेर बोल्नु भएको छ कि क्या हो तपाईँ?
1: खुमकुमारी राणा नाम
0: हो। खुमकुमारी राणा भन्नुहोस् न, अनि सकिहाल्यो नि कुरा, अलिक धेरै कुरै गर्नु पर्दैन नि कार्यक्रममा, हो कि होइन?
1: कार्यक्रमको नातिको विषयमा हेर्नु पर्यो भनेर के रे।
0: नातिको जन्ममिति भन्नुहोस् त?
1: नातिको 2069
0: साल
1: 12 महिना
0: चैत महिना कति गते?
1: गते 12 महिना 12 गते अनि शुक्रबार 10 महिना 10 बजे।
0: जन्ममिति मिलेन तपाईँको नातिको?
1: बेलुकाको।
0: जन्ममिति मिलेन, 69 साल 12 महिना 12 गते शुक्रबार पर्दैन।
1: 12 महिना 23 गते
0: घरि 12 गते भन्नुहुन्छ, घरि 23 गते भन्नुहुन्छ।
1: 12 महिना भन्छ भनेको बिर्सेर के 23 गते शुक्रबार 10:05 आइज
0: बेलुका हो।
1: हजुर बेलुका
0: ल ध्यान दिएर सुन्नुहोस् है।
1: हजुर
0: 2069 साल चैत्र कृष्ण पक्षको शुक्रबार एकादशी तिथिमा जन्म मकर राशि धनुषाको प्रथम चरण नाम आउँछ बाबुको गाबाट नाम आउँछ गाबाट गाबाट क ख ग भन्ने गा क्या बुझ्नुभयो गाबी
1: नाम त त्यसै अर्की परेछ क्या
0: के नाम राख्नु भएको छ तपाईँले
1: एउटा रिजन राखेछ के अरे
0: त्यो तपाईँले राखेको नाम हुन्छ त
1: बहिनीले राखेको होइन र अर्को खै दुईटा त थाहा भएन रिजन नाम बोलाउने नाम रिजन अर्को नाम चाहिँ त्यही सबै रिजनै रिजन राख्यो क्या
0: अब क्या हो भनेर त हुँदैन नि त यहाँ त क्या हो भन्ने शब्दै ननिकाल्नु क्या रेडियोमा कार्यक्रममा क्या हो चिना हेराउँदा क्या हो भनेर त कहाँ हुन्छ त तपाईँलाई बारेमा कन्फर्म थाहा हुनु पर्यो नि त परेन अनि पर्ने हो के अरे अब थाहा भएन है कति सजिलो भयो
1: अनि अहिले के राख्दा राम्रो हुने उस हुने पर्छ त फेरि भन्दैन नि त
0: मकर राशि धनिष्ठाको प्रथम चरण नाम आउँछ गाबाट नाम आउँछ
1: गाबाट अनि मकर राशि हो
0: मैले गा भनेको छु तपाईँ का भन्नुहुन्छ खोइ अरू कोही हुनु न मान्छे त्यहाँ अरू अरू दिनु त अलि बुझ्ने मान्छेलाई दिनुहोस् त को हुनुहुन्छ अरू त्यहाँ तपाईँसँग अरू को हुनुहुन्छ यसरी हेर्न मिल्दैन है तपाईँले अलि अलि जान्ने बुझ्ने मान्छे अथवा अलि मैले बोलेको कुरा बुझ्ने मान्छेसँग बसेर फोन गर्नु है तपाईँलाई केही पनि थाहा छैन अनि गा भन्छु क भन्नुहुन्छ का भन्नुहुन्छ
1: हजुर भन्नु नमस्ते नमस्ते राधे राधे
0: राधे श्याम नातिको के नाम हो नारायणको भन्नु त
1: हजुर
0: नातिको नारायणको नाम के हो भनेर सोधेको बुवालाई यता ध्यान दिनुहोस् है उता नबोल्नुहोस् म्याडमसँग पछि बोल्नु तपाईँ है यता मसँग बोल्नुहोस् क्या पहिला है नातिको नाम आउँछ गाबाट नाम आउँछ गबाट मध्यरानी राक्षस गर्नु परेको छ है घातकमा तिथिहरू परेको छ चौथी नवमी चतुर्दशी मंगलबार घातक नम्बरमा 11 नम्बर राशिमा वृश्चिक राशि घातक छ कुण्डली राम्रो छ नराम्रो छैन अलि छिटो रिसाउने स्वभावको पढाइहरूमा राम्रो देखिन्छ अलि अल्छी स्वभावको देखिन्छ सरकारी जागिर सरकारी क्षेत्र राम्रो विदेश यात्राहरू पनि राम्रो देखिन्छ नातिलाई नाग दोष परेको छ कालो सर्पयोग परेको छ कालो सर्पयोगको शान्तिहरू गराइदिनु अनि त्यसपछि राम्रो हुँदै जान्छ अहिले भद्रिका चलिराखेको छ अब आउने चैतबाट ग्रह बिग्रिन्छ अहिले राहु र भद्रिका छ पढाइ राम्रो छैन अरू सबै ठुलो कुरा ठिक छ घमण्ड भनेको मान्दैन टेर्दैन सुन्दैन हो कि होइन अब तपाईँलाई सोध्न मन लागेको कुरा के छ भन्नुहोस् त
1: अब यसको समाधानहरू कसरी
0: ग्रहको शान्ति गर्ने कालो सर्पयोगको रत्न कवच पाउँछ हामीसँग रत्न कवच अर्डर गर्नु फोन गरेर 10 बजेपछि म बनाएर पठाइदिन्छु लगाइदिनु लगाइसकेपछि कार्तिकको 10 गतेपछि ग्रहको शान्ति गराइदिनु है राहुको शान्ति त्यसपछि भद्रिकाको शान्तिहरू गराइदिनु अनि दोषको पूजाहरू गर्नुपर्छ राम्रो हुन्छ त्यसपछि समस्या आउँदैन अरू केही छ सोध्न मन लागेको कुरा
1: पढाइहरू कतिको राम्रो गर्छ त
0: मैले भने त राम्रो छैन पढ्दै नपढिकन आउँछ त पढ्नु पर्यो नातिले पढ्नै खोज्दैन हो कि होइन कतिको पढ्छ नातिले
1: घरमा पढ्दा पढ्नै मान्दैन
0: त्यही त राहु भन्ने ग्रह चलेको छ राहु भन्ने राहुले पढाइ राम्रो हुँदैन अनि कालो सर्पयोग परेको छ है,
1: हजुर हजुर,
0: त्यही भएर रत्न कवच लगाइदिनु भयो भने पढाइ राम्रो हुन्छ, संस्कार राम्रो हुन्छ, अनि त्यसपछि रिसलाई पनि कम गराउँछ, कन्ट्रोलमा लिएर आउँछ, रिस पनि उठ्दैन, नरिसाउने बानी हुन्छ है, अनि मात्रै राम्रो हुन्छ, अरू त्यस्तै नराम्रो छैन, ठिकै छ कुराहरू है, हुन्छ ल हस्। उहाँले फोन गर्नुभएको थियो, सुनुलबाट फोन गर्नुभएको थियो, उहाँले चाहिँ आफ्नो नातिको विषयमा हेर्नको लागि फोन गर्नुभएको थियो। तपाईँहरू पनि आफ्नो अनि आफन्तको विषयमा, ग्रह र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन तपाईँले पनि गर्नुहोला होइन, अनि रेडियोभन्दा अलिकति टाढा गएर चाहिँ तपाईँ फोन गर्नु, रेडियो बन्द नगर्नु है, रेडियोलाई घरभन्दा बाहिर राख्नु, परिवारले सुन्नुहुन्छ, तपाईँ घरभित्र कोठामा बसेर कुरा गर्नु, अथवा तपाईँ बाहिर धेरै हो होला छ भने रेडियो बाहिर बजाइदिनु, तपाईँ भित्र बसेर कोठामा बसेर कुरा गर्नु, रेडियोको आवाज सुनेर कुरा नगर्नु, डाइरेक्ट फोन गर्नु, फोन गरेर मोबाइललाई कानमा राखेर अनि त्यसपछि कुरा गर्नु है, त्यसो गर्नुभयो भने सजिलो हुन्छ। 9845573223 र 9805573223 नम्बरमा सम्पर्क पनि गर्नुहोला। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
2: नमस्ते गुरु।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: रोल्पा जिल्ला गङ्गाटे गाउँपालिकाबाट।
0: मोबाइललाई नजिक राखेर अलिक भोलम ठुलो बनाएर बोल्नु है।
2: हजुर,
0: गङ्गादेव गाउँपालिका रोल्पा जिल्लाबाट। शुभ नाम के भन्नुभयो?
2: सुरेश केसी।
0: सुरेश केसी, कसको विषयमा हेर्न चाहनुहुन्छ सुरेशजीले? आफ्नै बारेमा। तपाईँको जन्ममिति भन्नुहोस् त कति हो?
2: 2070 साल।
0: 2070 साल होइन, 7 र 0। अनि
2: 8 महिना।
0: 8 महिना
2: गते।
0: कति गते?
2: मङ्गलबार।
0: 8 महिना कति गते भन्नुभएको? तपाईँको मोबाइल नजिक राखेर अलिक ठुलो स्वरले बोल्नु न है।
2: 8 महिना 25 गते। 25 गते।
0: 25 गते। अनि समय भन्नु?
2: बिहान 7 बजे।
0: बिहानको 7 बजे हो। जन्म रोल्पा जिल्लामै भएको हो तपाईँको? ल सुन्नुहोस् है, ध्यान दिए। श्री गणेश आयनामा श्रीमती रामानुज आयनामा 2070 साल तपाईँको मङ्सिर शुक्ल पक्षको अष्टमी तिथिमा जन्म, मंगलबारको दिन होइन। राशि तपाईँको कुम्भ राशि, पूर्व भाद्रको दोस्रो चरण नाम आउँछ तपाईँको सोमनाथ भन्ने नाम आउँछ, नरालीको नाम सोमनाथ आउँछ, आदिनारी नरगण परेको छ, अनि त्यसपछि तपाईँको घातक तिथिहरू परेको छ, तृतीया अष्टमी त्रयोदशी बिहिबार घातक हुन्छ, नम्बरमा 3 नम्बर राशिमा तपाईँलाई कर्कट भन्ने राशि घातक हुन्छ, ग्रह दशा भाग्य राम्रा छन्, रिसाउने बानी रहेछ, रिसलाई कम गर्नु, कन्ट्रोल गर्नु है, पढाइमा त राम्रो हो नि, फर्स्ट हुनु पर्ने मान्छे हो, पढ्दै नपढेर नआएको, पढ्न मन लाग्छ कि लाग्दैन? हो, पढ्न मन लाग्नलाई बिहान अलि छिटै उठेर किताब समाएर अनि पढ्नु पर्यो तपाईँले, राम्रो हुन्छ। अहिले ग्रह तपाईँको उल्का र शनि चलाएको छ, उल्का र शनिको शान्ति गर्नु पर्यो। शनिबारको दिन माछा मासु लक्ष्मी प्याज खानु भएन, चोखो खाने, शुद्ध भोजन गर्ने है। पास त हुनुहुन्छ किन नहुने, पास त हुन सकिन्छ, तर अब यत्तिकै पढाइ हो भने हुँदैन, अलि मिहिनेत गर्नु पर्यो, बिहान 2 घण्टा बेलुका 2 घण्टा मजाले स्कुलमा पढाएका कुराहरूलाई रिभिजन गर्ने, घरमा आएर पढाइमा त्यसमा फेरि पढ्ने राम्रो हुन्छ। त्यसपछि तपाईँको जागिर, सरकारी जागिर पनि छ, आर्मी पुलिसमा भर्ती हुनलाई पनि हुन्छ, फौज लाइनमा पनि हुन्छ, बाहिरी देशहरू पनि राम्रै छ। अहिले तपाईँलाई 7.5 दशा चल्या छ, चोटपटक लाग्ने ग्रहहरू छ, साथीहरूसँग झगडाहरू पर्ने, मनमुटाप हुने दशाहरू परेको छ है, त्यो भएर पढाइमा अलिक ध्यान दिनु पर्यो है, अनि रिसाउनु भएन, बाबा मम्मीहरूसँग साथीहरूसँग रिसाउनु भएन, छिट्टो रिसाउने बानी छ हो कि होइन? माता पितासँग तपाईँको सम्बन्ध राम्रै छ, तपाईँसँगको सम्बन्ध राम्रो छ।
2: हस्
0: हस् धन्यवाद। उहाँले फोन गर्नुभएको थियो, रोल्पा जिल्लाबाट बाबुले फोन गर्नुभएको थियो। तपाईँहरू पनि आफ्नो आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805250223 नम्बरमा सम्पर्क भने गर्नुहोला। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ। काँडोको बोल्दै हुनुहुन्छ, हजुर नमस्ते।
3: हेलो,
0: हजुर हजुर, श्री राधे श्याम काँडोको बोल्दै हुनुहुन्छ।
3: हेलो,
0: तपाईँसँग बोल्दैछु म, काँडोको बोल्दै हुनुहुन्छ।
3: हामी मुगलिन कालीखोलाबाट हो,
0: मुगलिन कालीखोलाबाट। हजुरको शुभ नाम भन्नुहोस् त, तपाईँको नाम?
3: ए, मेरो चाहिँ नातिनीको लागि हो हजुर।
0: हजुर, तपाईँको नाम भन्नु न, तपाईँको नाम भन्नु त पहिला।
3: मेरो त सीताराम चेपाङ हो।
0: सीताराम चेपाङ हो, नातिनीको बारेमा हेर्नुहुन्छ?
3: हजुर हजुर, नातिनीको लागिमा।
0: नातिनीको जन्ममिति भन्नुहोस् त कति हो?
3: मेरो नातिनीको जन्ममिति चाहिँ 82 साल 7 महिना 14 गते कति 14 गते कति बजी
0: छ बजेर 14 मिनटमा 6 बजेर कति मिनट भन्नुभयो?
3: 14 मिनटमा बेलुकाको।
0: बेलुकाको के बार पर्दो रहेछ थाहा छ?
3: शुक्रबार पर्नु गएको गुरुबार।
0: ल सुन्नुहोस् है, म नाम पनि भन्छु, राशि पनि भन्छु, ग्रह दशा पनि भन्छु, ध्यान दिएर सुन्नु है। श्री गणेश आइनमा श्रीमती रामानुज आइनमा 2082 सालमा जन्म भएको, शुक्रबारको दिन, कुम्भ राशि है।
3: हजुर,
0: शत भिसाको प्रथम चरण नाम आउँछ गोमा भन्ने नाम आउँछ है नातिनीको।
3: हजुर,
0: कुम्भ राशि अनि गोमा भन्ने नाम आउँछ
3: के अरे?
0: गोमा। अनि घातक तिथि तृतीया अष्टमी त्रयोदशी बिहिबार घातक, नम्बरमा 3 नम्बर राशिमा कुम्भ राशि घातक छ। यिनलाई अलिकति पेटमा समस्या हुन्छ, यिनलाई पेटमा समस्या हुन्छ। मंगलबारको दिन, पूर्णिमाको दिन घरमा माछा मासु लसुन प्याज नखानु, आइतबारको दिन पनि नखानु है। आइतबार मंगलबार र पूर्णिमाको दिन माछा मासु लसुन प्याज मुसुरुको दाल कोदोहरू अनि गहतहरू नखानु राम्रो हुन्छ। अनि अरू त्यस्तो नराम्रो छैन, पढाइ राम्रो छ, कालो सर्पयोग पनि परेको देखिन्छ, राति झस्किने, राति रुने यस्तो पनि गर्छन् यिनले। अहिले चलिराखेको ग्रह भनेको चाहिँ नानीलाई धान्य र राहु भन्ने ग्रह चलेको छ, राम्रो ग्रह चलेको छैन। 3 वर्ष पुरा भएर 4 वर्ष लागेपछि ग्रह शान्ति गर्नुपर्छ।
3: हजुर,
0: यो नानीलाई कालो सर्पयोगको माङ्गलिकको रत्न कवच पाउँछ हामीसँग, यो रत्न कवच लगाइदिनुपर्छ, त्यसपछि स्वास्थ्य राम्रो हुन्छ, पढाइ राम्रो हुन्छ। तपाईँको छोरापट्टिको नातिनी हुन् कि छोरीपट्टिको नातिनी हुन्?
3: मेरो छोरापट्टिको नातिनी हो।
0: अब छोरा र बुहारीको पनि ग्रह मिल्दो रहेनछ क्या, ग्रह चाहिँ नहेराइकन नजुराइकन बिहा गरेको रहेछ क्या छोराले, होइन? त्यही भएर छोराको उनीहरूले पनि मंगलबारको दिन व्रत बस्नुपर्छ, मंगलबारको दिन व्रत बस्ने, गणेश चौथी मंगल चौथीको व्रत बस्ने, मंगलबार चोहो खाने, शुद्ध भोजन गर्ने गर्यो भने उनीहरूलाई पनि राम्रो हुन्छ है। अरू केही छ तपाईँलाई सोध्न मन लागेको कुरा? हुन्छ, हस् हस्। उहाँले फोन गर्नुभएको थियो हामीलाई, इच्छा कामना गाउँपालिकाबाट फोन गर्नुभएको थियो, कालीखोला भन्ने ठाउँबाट। तपाईँ पनि आफ्नो आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न तपाईँले पनि सक्नुहुन्छ। अन्ठानब्बे चार एकाउन्न पचहत्तर दुई सय तेइस र 9805275223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोला। मसँग प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर पनि भेट्न सक्नुहुन्छ। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ। कामको बोल्दै हुनुहुन्छ, नमस्ते।
3: हजुर नमस्ते.
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: म दुधौली सिन्धुलीबाट. हजुर,
0: दुधौली नगरपालिका सिन्धुली जिल्लाबाट.
3: हजुर हजुर.
0: तपाईँको शुभ नाम भन्नुहोस् त.
3: म आफ्नै विषय नगर आउँ भनेको.
0: हजुर, शुभ नाम. तपाईँको नाम के हो त?
3: मेरो जन्ममिति चाहिँ हजुर 2025 साल असार महिनाको.
0: मैले तपाईँलाई के सोधेँ अहिले भन्नुहोस् त, सुन्नु भएन बुझ्नु भएन?
3: ए, नाम मेरो खिरबहादुर. हजुर,
0: खिरबहादुर.
3: हजुर.
0: ल, अब जन्ममिति भन्नु. 2025 साल.
3: हजुर, असार महिनाको 5 गते.
0: असार महिनाको 5 गते. समय भन्नु.
3: समय 6:30 बजे.
0: 6:30 बजे. 6:30 बिहान पनि बज्छ, बेलुका पनि बज्छ?
3: बेलुकाको. हजुर, बिहानको. हजुर, बिहानको.
0: बिहानको हो?
3: हजुर, बिहानको.
0: के बार पर्छ जनबार थाहा छ?
3: मङ्गलबार भन्नुहुन्छ बुवाले.
0: ल, मङ्गलबार नै हो है.
3: हजुर.
0: ल, सुन्नुहोस् है, ध्यान दिएर.
3: हजुर.
0: श्री गणेश आयनमा श्रीमती रामानुज आयनमा 2025 साल असार कृष्ण पक्षको अष्टमी तिथिमा जन्म मीन राशि. तपाईँको उत्तर भाद्रको प्रथम चरण नाम आउँदो रहेछ दुर्गा भन्ने नाम आउँदो रहेछ है.
3: हजुर हजुर.
0: मध्यराली नरगण परेको छ, अनि त्यसपछि घातकमा तिथिहरू छ. पञ्चमी, दशमी, पूर्णिमा, शुक्रबार घातक, अश्लेषा नक्षत्र घातक, नम्बर 5 नम्बर राशिमा मीन भन्ने राशि घातक छ.
3: तपाईँको
0: ग्रह असाध्यै राम्रो, तर तपाईँको मन राम्रो छैन. मन धेरै चञ्चले मान्छे क्या तपाईँ, हो कि होइन?
3: हजुर हजुर.
0: मन चञ्चल छ. विवाहमा श्रीमान श्रीमती ग्रह पनि नमिल्ने, बहुविवाहको योगहरू पनि परेको देखिन्छ. श्रीमती रोगी हुने, पेटको समस्या हुने, तपाईँलाई धेरै छिटो रिसाउन मन लाग्ने, झराक्क झन्किन मन लाग्ने बानी रहेछ तपाईँ, होइन? त्यसपछि तपाईँले सपना पनि नराम्रो देख्ने, नाकको दोष परेको छ, नाकको दोषको शान्तिहरू पनि गर्नुपर्छ. मङ्गलबारको दिन चोहो खानु, पूर्णिमाको दिन चोहो खानु, नाग देवताको पूजा आजा गर्नु तपाईँलाई राम्रो हुन्छ. समस्याहरू आउँदैन, बाधाहरू आउँदैन, रोकावटहरू आउँदैन है. तपाईँको लागि चाहिँ अहिले तपाईँलाई दशा चलिराखेको छ. यहाँबाट हेर्दाखेरि सिद्धा भन्ने ग्रह चलेको छ, एउटा एउटा ग्रह चलेको छ अहिले, मंगल भन्ने ग्रह चलेको छ. सिद्धा र मंगल छ, ग्रह त राम्रो हो, धेरै नराम्रो त होइन. तर माङ्गलिक भएर श्रीमान श्रीमतीको सम्बन्ध राम्रो नहुने, श्रीमती रोगी हुने, बुढाबुढी ग्रह नमिल्ने, विवाह पहिलो घरबार दाम्पत्यमा समस्या आउने, बहुविवाहको योगहरू पनि पर्ने, यस्ता खालका दशाहरू परेको छ. जीवनमा धेरै दुःख गरियो, तर दुःख गरे अनुसारको प्रगति गर्न भने सकिएन भन्छ यसले है.
3: हजुर हजुर.
0: अब तपाईँलाई सोध्न मन लागेको कुरा के छ ल भन्नुहोस् त.
3: मलाई हजुर यो खालि एकदम यो सफर लाग्छ बढी र एकदम कस्तो सालम किन हुन्छ, कुन ग्रहले यस्तो गर्ने होला?
0: ग्रहले हो यो चाहिँ. रिसाउनु भएन, पानी अलिक धेरै पिउनुपर्छ, रिसलाई कम गर्ने, बोलीलाई कम गर्ने, बोल्नलाई अलिक कम बोल्ने, धेरै नबोल्ने, काम पर्यो भने बोल्ने, नभए सक भएर बोलीलाई चाहिँ कम गर्ने, अरूले बोलेका कुरा धेरै सुन्ने, आफूले थोरै बोल्ने, बोल्दाखेरि 2 शब्द मात्रै बोल्ने गर्नुभयो भने तपाईँलाई राम्रो भइहाल्छ, समस्या आउँदैन
3: है.
0: मैले भने जस्तो गरी पूर्णिमाको व्रत बस्नु, नसके चोहो खानु, मङ्गलबारको दिन चोहो निदो गर्नु, शुद्ध भोजन गर्नु, तपाईँले कालो प्रयोग परेको छ नाकको पूजाहरू गर्नु राम्रो हुन्छ. माङ्गलिकको कालो सर्पयोगको रत्न कवच बाहिर भएसम्म रत्न कवच लगाउनु, त्यो तपाईँको स्वास्थ्य राम्रो हुन्छ, समस्या आउँदैन है त.
3: हजुर, यो रत्न कवच भन्ने कति पैसा पर्छ र हजुर कहिले पाइन्छ?
0: त्यो हेरी हेरी पर्छ. तपाईँले 10 बजेपछि फोन गर्नु, तपाईँले म बनाएर पठाइदिउँला है. उहाँले फोन गर्नुभएको थियो हामीलाई, सिन्धुली दुधुली नगरपालिकाबाट फोन गर्नुभएको थियो उहाँले. तपाईँ पनि आफ्नो आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ। आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इशारा भएको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: पहिलो समय सूचक अहिले बिहानको 8 बज्यो इट्स 8 AM
1: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अटुट साइनो
2: जब तपाई कुनै चिसो वा तातो चीज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस् म निर्भकका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो
0: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
3: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
0: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556909959 98550-60359 र 98550-67359।
4: स्कर्ब टाइफस रोगका लक्षणहरू धेरै ज्वरो आउनु काम ज्वरो समेत आउनु टाउको धेरै दुख्नु पसिना धेरै आउनु आँखा रातो हुनु झाडा पखाला लाग्नु माइटलले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु स्कर्ब टाइफस रोग लाग्नबाट बच्ने उपायहरू खेतबारीमा काम गर्दा वन जंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने साथै सम्भव भएसम्म बुट लगाउने सकेसम्म घाँस बारी वा चौरमा नबस्ने बस्ने गरी गुन्द्री वा दरी ओछ्याएर बस्ने सम्भव भएसम्म भुइँमा नबस्ने खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने घर वरपर झाडी घाँस तथा घुर्यान बढ्न नदिने घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने श्वास फेर्न गाह्रो भई बिरामी चिकित्सा हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ।
5: डेंगु ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी प्लास्टिकका भाँडाहरू टिनका डब्बाहरू ड्रमहरू थोत्रा वा पुराना टायर गमला कुलरमा जम्मा भएको सफा पानी खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने शरीरमा बिमिरा आउने धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने बान्ता हुने पेट दुख्ने नाक वा गिजाबाट रगत बग्ने रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू लामखुट्टेको टोकाईबाट बच्ने घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने खाली बट्टा टिन ड्रम टायर आदिमा पानी जम्न नदिने खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने गमला फुलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने सुद्धा झुल प्रयोग गर्ने स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
6: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ, विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन कुन्नी।
7: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौँ, के कुराको चित्त बुझेन छोरी?
8: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
7: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
8: बाबा, हाम्रै पश्चिम स्टोनको साधनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि सही।
7: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो, लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
8: सम्पर्क नम्बर 98450-82997,
6: 98550-10997।
9: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
5: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप, कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर, भरतपुर बी चनौली बजार, चितवन। प्रोप्राइटर लोकनाथ लामिछाने। मोबाइल 98550-52454, 98455-20454, इमेल lok.logic2@gmail.com।
9: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अर्गान सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर, अ कम्प्लिट आइटी सोलुसन।
10: होइन ए दिदी, कतै हिँड्नु भयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
11: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले, अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन पाएन हाम्रो चनौली बजारमा?
10: ए दिदी, त्यसै म तपाईँलाई जिस्काउँछु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नि पुरानो मोबाइल लिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको एयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एक्सेसरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, एयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
11: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा, पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बी चनौली, चौतारा आडैमा। प्रोप्राइटर कृष्ण नेउपाने। मोबाइल 98450-49486। अफिस आउन जान साह्रै गाह्रो भयो, एउटा साधन लिउँ कि भनेको, विश्वासिलो र भरपर्दो ठाउँ कहाँ होला?
12: लिन्छु मात्र होइन, भटभटी रिकन्डिसन एन्ड ओक्सबाट लिइहाल न, मैले त त्यहीँबाट लिएको, अहिलेसम्म राम्रै चलिरहेछ।
11: ए हो र, म पनि त्यहीँ जानु पर्यो, भाइले पनि बाइक सर्भिसिङ गर्ने भन्दै थियो, एउटै ठाउँमा आउने भयो।
13: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकलहरू मर्मत गरिनुको साथै सुपर मूल्यमा पार्ट्सहरू र पुराना मोटरसाइकलहरू किन्बेच पनि गरिन्छ।
5: प्रोप्राइटर अमित परसाई, भटभटे रिकन्डिसन एन्ड वर्कसप, भरतपुर 18, चनौलीबाट भीमनगर जाने बाटो। मोबाइल 98550-82751।
1: रेडियो साइनो 89.8 मेगाहर्ज, तपाईँ हाम्रो अटुट साइनो।

मङ्सिर 5 गतिको सम्झौतामा 60 दिनभित्र विपत्ता पारिएको मान्छेहरू सार्वजनिक गर्छु र गर्छौं भन्ने खालको प्रतिबद्धता शान्ति सम्झौतामा थियो र हामी त्यसैलाई पर्खेर बस्यौं। 60 दिन बित्यो तैपनि हाम्रा मान्छेहरू मारिएका छन्, जिउँदा छन्, कहाँ छन्, यी केही कुराहरू भन्न अहिलेको सरकार तयार भएन।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
1: पहिलो समय सूचक अहिले बिहानको 9 बज्यो।
2: रेडियो साइनो 89.8 मेगाहर्ट्ज तपाईँ हाम्रो अटुट साइनो।

नेपाली रेडियो नेटवर्कको बिहान 9 बजेको नेपाली खबरमा विनु शर्माको नमस्कार। नेपाली कांग्रेसको 15 अधिवेशन अन्तर्गत 5 दिन आज नयाँ नेतृत्व चुनमा मतदान हुँदैछ। निर्वाचन समितिका अनुसार नयाँ केन्द्रीय कार्य समिति चयनका लागि मतदान बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म हुनेछ। महाधिवेशनमा सहभागी 7255 प्रतिनिधिले मतदान गर्नेछन्। सभापतिमा गगन कुमार थापा र श्यामकृष्ण खड्गे उम्मेद्वार छन्। सभापतिमा उम्मेद्वारी दिएका किशोर सिंह राठौरले मनोनयन पत्र फिर्ता लिएका छन्। खड्गेलाई पनि मनोनयन पत्र फिर्ता लिन लगाएर सभापतिमा थापालाई सर्वसम्मत बनाउने प्रयास बुधबार दिनभर भए पनि सफल भने भएन। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भूषाल निर्विरोध भएका छन्। मिनेन्द्र रिजाल र देवराज चालिसीले उपसभापतिमा दिएको उम्मेद्वारी फिर्ता लिएका छन्। एक महिला सहित 4 उपसभापतिका लागि 13 बीच प्रतिस्पर्धा हुनेछ। एक महिला सहित 3 महामन्त्रीका लागि 11 प्रतिस्पर्धा गर्दैछन्। केन्द्रीय समिति 25 पदाधिकारी सहित 297 सदस्य हुनेछ। 25 पदाधिकारीमा 1 सभापति, 1 वरिष्ठ उपसभापति, कम्तीमा 1 महिला सहित 4 उपसभापति, कम्तीमा 1 महिला सहित 3 महामन्त्री, 15 सहमहामन्त्री र 1 कोषाध्यक्ष रहने व्यवस्था गरिएको छ। 15 सहमहामन्त्री मध्ये समावेशी क्लस्टरबाट 9 चुनिनेछन् भने 2 खुला प्रतिस्पर्धाबाट आउनेछन्। 1 महिला सहित 4 सहमहामन्त्री भने सभापतिबाट मनोनित हुनेछन्। 1 कोषाध्यक्ष केन्द्रीय सदस्य मध्येबाट मनोनित हुने व्यवस्था छ भने केन्द्रीय समितिमा 1 प्रवक्ता र 1 सहप्रवक्ता रहने व्यवस्था पनि गरिएको छ। 211 केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्काले बिहिबार बिहान 7 बजेदेखि मतदान गर्ने कार्यक्रम यसअघि सार्वजनिक गरिएको भए पनि वर्षा र केही प्राविधिक कारणले 3 ढिलो गरी 10 बजेबाट शुरू गर्न लागि बताएका छन्। उनका अनुसार 3 स्थानमा मतदान गर्ने व्यवस्था गरिएको छ। प्रतिनिधिको सहजताका लागि प्रदेश र प्रतिनिधित्वका आधारमा छुट्टा छुट्टै मतदान केन्द्रको व्यवस्था समेत गरिएको छ। निर्वाचन समितिले राष्ट्रिय सभागृह, खुल्ला मंच र प्रज्ञा भवनमा मतदान केन्द्र तोकेको छ। राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्ने व्यवस्था गरिएको छ भने खुल्ला मंचमा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिहरूले मतदान गर्नेछन्। भाद्री तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिका प्रतिनिधिलाई पनि खुल्ला मंचमै मतदानको व्यवस्था गरिएको छ। प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिहरूका लागि मतदान केन्द्र तोकिएको छ। कांग्रेसको संशोधित विधान सोमबार बन्द सत्रबाट पास भएको छ। नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्ने भएको छ। बैठक पार्टी कार्यालय च्यासलमा दिउँसो 1 बजे बस्ने प्रचार प्रमुख निरज आचार्यले जानकारी दिएका छन्। आजको बैठकमा पहिलो पटक वरिष्ठ नेताका रूपमा विद्या भण्डारी पनि सहभागी हुने भएकी छन्। एमाले केन्द्रीय कमिटिको बैठकले स्थायी कमिटिमा सम्पूर्ण पदाधिकारी रहने र त्यसमा थप 7 मनोनित गरेपछि स्थायी कमिटि बैठक आह्वान भएको हो। पूर्व राष्ट्रपति विद्या भण्डारी वरिष्ठ नेताका रूपमा मनोनयन भएपछि बोलाइएको पहिलो बैठकमा भण्डारी सहभागी हुन लागेकी हुन्। स्थायी कमिटिमा पदाधिकारी बाहेक पूर्व वरिष्ठ नेता ईश्वर पोखरेल सहित प्रदीप गेवाली, काशीनाथ अधिकारी, देवराज घिमिरे, लालबाबु पण्डित, थम्माया थापा र शिवमाया तुम्बा हाङ्पी थपिएका छन्। बैठकले केन्द्रीय कमिटिद्वारा प्रत्यायोजित अधिकार प्रयोग गर्दै विभिन्न तहका जिम्मेवारी बारे निर्णय गर्ने समेत बताइएको छ। त्यस अन्तर्गत केन्द्रीय सदस्य, पोलिट ब्यूरो, स्थायी कमिटिका थप सदस्य, ज्येष्ठ कम्युनिष्ट मंच सहित विभिन्न विभागका सदस्यको जिम्मेवारी टुंगो लगाउने एमालेको तयारी छ।

0: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
1: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
0: विशेषताहरू:
1: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
0: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
1: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
0: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
1: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: ब्याकको अवसर, साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका, साइड बाई साइड र मल्टी डोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क, फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क, डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया, दसैँको खुसी घर घरमा उपहार।
1: यस नेपाली खबरका साथमा गरिमा विकास बैंक लिमिटेड, एक्सेस टू ऑल।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, जो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। त्रिभुवन विश्वविद्यालय सभाको साधारण बैठक तथा वार्षिक दिवस बैठक आज बिहान 9 बजेदेखि बस्ने भएको छ। शिक्षा तथा खेलकुद मन्त्री एवं त्रिविका सहकुलपति एवं सभाका उपाध्यक्ष सस्मित पोखरेलको अध्यक्षतामा आयोजना हुने सो बैठकको संचालन त्रिविका शिक्षा अध्यक्ष एवं सभाका सदस्य सचिव प्राध्यापक डाक्टर अञ्जना महर्जन सिंहले गर्नेछिन्। बैठकमा उपकुलपति प्राध्यापक डाक्टर भोला थापाले स्वागत मन्तव्य राख्नेछन् भने सहकुलपति एवं मन्त्री पोखरेलले सभालाई सम्बोधन गर्ने कार्यसूची रहेको छ। बैठकमा मुख्य रूपमा त्रिवि आर्थिक वर्ष 2083-84 को नीति कार्यक्रम तथा बजेट प्रस्तुत र स्वीकृत गर्ने मुख्य एजेण्डा रहेको छ। रजिष्ट्र डाक्टर रविन्द्र शिवाकोटीले उक्त नीति कार्यक्रम र बजेट प्रस्तुत गर्नेछन्। यसका साथै त्रिविका नियम विनियम कार्यविधि कार्य व्यवस्थापन प्रणाली तथा निर्देशिका अनुमोदन सम्बन्धी प्रस्तावहरू पनि बैठक समक्ष पेश गरिनेछन्। साथै त्रिवि कार्यकारी परिषदको सदस्यमा भएको मनोनयन समर्थक र पुनरावेदन आयोगको अध्यक्ष तथा सदस्य मनोनयन सम्बन्धी प्रस्तावहरूमाथि समेत छलफल गरी निर्णय गरिनेछ। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघले चाडपर्वको समयमा तोकिएको भन्दा बढ़ी गाड़ी भाड़ा नलिन आग्रह गरेको छ। महासंघका महासचिव देवनाथ गौतमका अनुसार सरकारले तोकेको भन्दा बढ़ी भाड़ा लिने गाड़ीलाई कार्यवाही हुनेछ। यस वर्षको दशैंका लागि भोलिदेखि यात्रुवाहक गाड़ीको अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय भइसकेको छ। यात्रु तथा मालवाहक यातायात सञ्चालनलाई सहज व्यवस्थित र सुरक्षित बनाउन यातायात व्यवस्था विभाग, नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघ, मजदूर संघ संगठन, प्रहरी प्रधान कार्यालय तथा उपत्यका ट्राफिक प्रहरी कार्यालय बीच अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय भएको हो। दशैंको भीड़लाई व्यवस्थापन गर्दै असोज 25 गते घटस्थापनादेखि आउँदो कार्तिक 8 गतेसम्म नारायणगढ़ काठमाण्डु सड़क खण्डमा ट्रेलर लगायत ठूला गाड़ी चलाउन रोक लगाइनेछ। प्रचलित कानून अनुसार खाद्य सामग्री, औषधि, फलफूल तथा अन्य अत्यावश्यक सामग्री बोकेका गाड़ीको आवत जावतमा भने कुनै रोक लाग्ने छैन। त्यसै गरी घटस्थापनादेखि आउँदो कार्तिक 10 गतेसम्म यात्रुवाहक गाड़ीका लागि देशभर लामो तथा मध्यम रूट परमिट खुल्ला गरिएको छ। सुदूरपश्चिम प्रदेश सभाको बैठक आगामी 24 गतेसम्मका लागि स्थगित भएको छ। यसमा प्रदेश सरकारले चालू आर्थिक वर्षको बजेट ल्याउने तयारी पनि थप पछाडि धकेलिएको छ। प्रदेशसभा सचिवालयका सचिव देव बहादुर बोगटीका अनुसार बिहिबार बिहान 8 बजे बस्ने गरी तयार गरिएको बैठक अब 24 गते बिहान 8 बजे बस्ने गरी स्थगित गरिएको छ। प्रदेशसभा सचिवालयले 24 गते बिहान 8 बजे बैठक बस्ने गरी सूचना जारी गरेको छ। बुधबार साँझ 5 बजेका लागि बोलाइएको प्रदेशसभा बैठक अन्तिम समयमा स्थगित गरी बिहिबार बिहान 8 बजेका लागि सारिएको थियो, तर बिहिबार बिहानका लागि बोलाइएको बैठक पनि स्थगित भएको हो। अधिवक्ता मणिराम उपाध्यायले दायर गरेको रिटमा बुधबार सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई शुक्रबार छलफलमा बोलाएको छ। सर्वोच्चले अघिल्लो र वर्तमान सरकार दुवै पक्षलाई छलफलमा बोलाएपछि बजेट पेश गर्ने कि नगर्ने भन्ने विषयमा सरकार थप अनिर्णयमा परेको छ। मुख्यमन्त्री खगराज भट्ट कानूनी परामर्शमा छन्। बुधबार रातिसम्म पनि सरकारले बजेट कसरी ल्याउने भन्ने विषयमा गम्भीर छलफल गरेको थियो। मुख्यमन्त्री निवासमा मुख्यमन्त्री भट्ट मन्त्रीहरूसँग बजेट प्रस्तुत गर्ने विषयमा परामर्श गरेका थिए, तर छलफलबाट ठोस निष्कर्ष आउन सकेन। यसैबीच सरकारले बजेट प्रस्तुत गर्न आह्वान गरेको प्रदेशसभा बैठक प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बहिष्कार गर्ने जनाएको छ। निवर्तमान मुख्यमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता कमल बहादुर शाहले बजेटकै विषयमा सर्वोच्च अदालतको अन्तरिम आदेश नआउँदासम्म बैठक बहिष्कार गर्ने बताएका थिए। लुटपाटमा संलग्न व्यक्ति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ। कोटेश्वर स्थित जड़ीबुटी पुलमुनि लुटेर फेला परेपछि प्रहरीले नियन्त्रणको प्रयास गरेको थियो। त्यस क्रममा उल्टी प्रहरीमाथि नै कुकुरी प्रहार भएपछि गोली चलाइएको काठमाण्डु प्रहरी प्रमुख एसएसपी दिलीप किमिरेले बताएका छन्। प्रहरीले त्यहाँबाट लुटपाटमा संलग्न 3 जनालाई नियन्त्रणमा लिएको समेत बताइएको छ। घाइते प्रहरी र लुटेरालाई उपचारका लागि अस्पतालमा लगिएको छ। उनीहरूको विवरण सार्वजनिक गर्ने तयारी समेत भइरहेको बताइएको छ। पछिल्लो मनसुनजन्य विपदपछि भारी पहिरोका कारण अवरूद्ध बनेको चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी जोमसुम कोरोला सड़क मरमतका लागि प्रमुख चुनौती मानिएको कुनौटा भीरमा मार्ग छिचोलिएको छ। नागदीको रघुगंगा गाउँपालिका दुईमा पर्ने कुनौटामा असोज 11 गते कालीगण्डकी नदीमा आएको बाढ़ीले 250 मिटर सड़क कटान गरेर बगाएको थियो। बेनी जोमसुम कोरोला सड़क आयोजनाका प्रमुख तेजस्वी शर्माले बुधबार कुनौटा भीरमा कालीगण्डकीले कटान गरेको ठाउँमा माटो फिलिङ गरेर मार्ग छिचोलिएको जानकारी दिएका छन्। आज र भोलि पनि केही ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज बागमती र गण्डकी प्रदेशको पहाड़का एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। कोशी बागमती गण्डकी प्रदेशका हिमालका थोरै ठाउँमा मेघ गर्जन र चट्याङ सहित मध्यमसम्मको तथा लुम्बिनी कडाली र सुदूरपश्चिम प्रदेशका हिमालका एक दुई ठाउँमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। क्यान अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर लीग एनपीएलको तयारीमा जुटेको छ। एनपीएलको मिति नजिकैसँगै क्यान अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीबाट अन्तर्राष्ट्रिय मान्यता पाउने आशामा पनि छ। त्यसका लागि आईसीसीले माग गरेका आवश्यक कागजात समेत क्यानले पठाइसकेको छ। आईसीसीबाट मान्यता प्राप्त भएमा एनपीएलका टोलीलाई टेस्ट राष्ट्रका चर्चित विदेशी खेलाड़ी अनुबन्ध गर्न सहज हुनेछ। त्यसैले क्यानसँगै एनपीएलका टोली समेत आईसीसीको निर्णयको प्रतीक्षामा छन्। हस् काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: पाहिनो समय सूचक अहिले साँझको 5 बज्यो 8:05 PM।
1: जब तपाईँ कुनै चिसो वा तातो चिज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
0: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
2: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी मुक्त हुनुहोस्।
0: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959 98550-60359 र 98550-67359।
3: स्क्रब टाइफस रोगका लक्षणहरू धेरै ज्वरो आउनु, काम ज्वरो समेत आउनु, टाउको धेरै दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडा पखाला लाग्नु, माइटलले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु। स्क्रब टाइफस रोग लाग्नबाट बच्ने उपायहरू: खेतबारीमा काम गर्दा, वन जंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने, साथै सम्भव भएसम्म बुट लगाउने, सकेसम्म घाँस बारी वा चौरमा नबस्ने, बस्ने परे गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, घर वरपर झाडी घाँस तथा घुर्यान बढ्न नदिने, घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने, समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने, श्वास फेर्न गाह्रो भई बिरामी चिकित्सक हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ।
4: डेंगू ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी प्लास्टिकका भाँडाहरू, टिनका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू: डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5-7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ: असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, सुद्धा झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौ।
5: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन पुग्ने?
6: नानी के भयो किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझिन छोरी?
7: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
6: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
7: बाबा, हाम्रै पश्चिम स्टोनको सागनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि सनी।
6: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
7: सम्पर्क नम्बर 98450-82997,
5: 98550-10997।
8: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
4: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप, कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर, भरतपुर बीच तनौली बजार, चितवन। प्रोप्राइटर लोकनाथ लामिछाने। मोबाइल 98550-52454, 98455-20454। इमेल lok.logic2@gmail.com।
8: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर, अ कम्प्लिट आईटी सोलुसन।
9: आमा, एक गिलास दही खाम न, साह्रै गर्मी हो।
10: आमा, मलाई दुध है।
9: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
11: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
9: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
11: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
4: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ, चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेजी टोल, भरतपुर 3 बेलसोक।
12: अफिस आउन जान साह्रै गाह्रो भयो, एउटा साधन लिउँ कि भनेको, विश्वासिलो र भरपर्दो ठाउँ कहाँ होला?
13: लिउँछु मात्र होइन, भदभदी रिकन्डिसन एन्ड ओक्सबाट लिइहाल न, मैले त त्यहीँबाट लिएको, अहिलेसम्म राम्रै चलिरहेछ।
12: ए हो र, म पनि त्यही जानु पर्यो, भाइले पनि बाइक सर्भिसिङ गर्ने भन्दै थियो, एउटै ठाउँमा हुने भयो।
14: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकलहरू मर्मत गरिनुको साथै सुपर मूल्यमा पार्ट्सहरू र पुराना मोटरसाइकलहरू किनबेच पनि गरिन्छ।
4: प्रोप्राइटर अमित परसाई, भटभटी रिकन्डिसन एन्ड वर्कसप, भरतपुर 18 चनौलीबाट भीमनगर जाने बाटो। मोबाइल 98550-82751।
15: रेडियो स्पाइनो 89.8 मेगाहर्ज, तपाईँ हाम्रो अटुट स्पाइनो।

माथि ओ त्यहाँ माथि हेर त बादल भन्दा माथि कति राम्रो छ मलाई त्यही जान मलाई आहा कति राम्रो तर हामीसँग त पखेटा छैन कसले पुर्याइदिन्छ र

0: Thank you.
1: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अटुट साइनो

0: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ज।
1: साहिनो समय सूचक अहिले साँझको 6 बज्यो 8:60 PM
2: रेडियो साइनो 89.8 मेगाहर्ज तपाई हाम्रो अटुट साइनो।
3: जब तपाई कुनै चिसो वा तातो चीज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
4: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
5: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी मुक्त हुनुहोस्।
4: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959 98550-60359 र 98550-67359।
6: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
7: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर भरतपुर 20 चनौली बजार चितवन प्रोप्राइटर लोकनाथ लामिछाने। मोबाइल 98550-52454 98455-20454 इमेल log.logic2@gmail.com।
6: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर अ कम्प्लिट आइटी सोल्युसन।
8: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन पनि।
9: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझिन छोरी?
10: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
9: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
10: बाबा, हाम्रै पश्चिम स्टोनको साधनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि सानी।
9: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो। तिमी ढुक्क भएर बस, तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
10: सम्पर्क नम्बर 98450-82997
8: 98550-10997।
11: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
12: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
11: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
12: तपाईँको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
11: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
12: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
11: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
13: स्क्रब टाइफस रोगका लक्षणहरू: धेरै ज्वरो आउनु, काम ज्वरो समेत आउनु, टाउको धेरै दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडा पखाला लाग्नु, माइटलले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु। स्कर्ब टाइफस रोग लाग्नबाट बच्ने उपायहरू। खेतबारीमा काम गर्दा, वन जंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने, साथै सम्भव भएसम्म बुट लगाउने, सकेसम्म घाँस बारी वा चौरमा नबस्ने, बस्ने परे गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, घर वरपर झाडी घाँस तथा घुर्यान बढ्न नदिने, घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने, समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने, श्वास फेर्न गाह्रो भई बिरामी चिकित्सित हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ।
14: ए लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
15: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
16: हो र?
15: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
16: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
15: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
16: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
15: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
17: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: रेडियो साइनो 89.8 MHz तपाईं हाम्रो अटुट साइनो
1: तरेली संगीत कुञ्ज प्रस्तुत गर्दछ

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
1: तरेली संगीत कुञ्ज प्रस्तुत गर्दछ।

0: मानव अवस्थामा कसरी आउनु
1: भन्नु एउटा

0: उनकै छोरा, उनकै स्वामी, उनकै नाति,
1: सल्लाह त पाइसकेको हो कि जसरी मलाई घर परिरहेको छ, उसले मन पछाडि नै दिनुहुन्छ।

0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अटुट साइनो
1: साहिनो समय सूचक अहिले साँझको 7 बज्यो 7 PM
2: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज
1: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
3: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
1: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556909959 98550-60359 र 98550-67359।
4: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना
1: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
4: कलेजका विशेषताहरू
1: पर्याप्त सुविधा सहित आफ्नै भवन
4: मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा
1: पर्याप्त छात्रवृत्ति व्यवस्था
4: अंग्रेजी र नेपाली माध्यममा पठन पाठन
1: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 स्थित 1 सम्पर्क नम्बर 0556-93-495।
5: स्कर्ब टाइफस रोगका लक्षणहरू धेरै ज्वरो आउनु काम ज्वरो समेत आउनु टाउको धेरै दुख्नु पसिना धेरै आउनु आँखा रातो हुनु झाडा पखाला लाग्नु माइतलले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु स्कर्ब टाइफस रोग लाग्नबाट बच्ने उपायहरू खेतबारीमा काम गर्दा वन जंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने साथै सम्भव भएसम्म बुट लगाउने सकेसम्म घाँसबारी वा चौरमा नबस्ने बस्ने परे गुन्द्री वा दरी ओछ्याएर बस्ने सम्भव भएसम्म भुइँमा नबस्ने खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने घर वरपर झाडी घाँस तथा घुर्यान बढ्न नदिने घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने श्वास फेर्न गाह्रो भई बिरामी चिकित्सक हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ।
6: आमा एक गिलास दही खाऊ न साह्रै गर्मी हो।
7: आमा मलाई दुध है।
6: होइन आमा हाम्रो दुध दही किन यति मिठो हुन्छ?
8: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
6: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
8: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
9: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता डेरी मार्ट शुद्धताको अर्को नाम डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल भरतपुर 3 बेलचोक।
10: जब तपाईँ कुनै चिसो वा तातो चिज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट साइनो।

0: जुन खालको चाहिँ नि जनतामा मम्मी भट्कार अड्बुत बढाइएको छ, त्यसको विरुद्ध चाहिँ हाम्रो पार्टी भोलिका दिनमा चाहिँ जनताको सुख शान्ति र समृद्धिको लागि जुन उहाँले भूमिका खेलेको छ त्यो कुरामा केन्द्रित हुनुभयो। अब हामी चाहिँ नि संगठनात्मक क्षेत्रमा भन्दा पनि जनताको सरकारको क्षेत्रमा बढी केन्द्रित भएर पक्ने भनेर निर्णय गरेका छौँ।
1: यसैबीच बैठकमा चारवटा एजेण्डामा छलफल भएको छ। बैठकले मध्य प्रदेशकी समानुपातिक सांसद जैनब खातुनको निधन भएकाले बन्द सूचीमा रहेकी अर्की नजमा खातुनलाई उम्मेद्वार बनाउने घोषणा गरेको छ। त्यसै गरी मंगिर 26 गते ओडा र पुष 4 गते पालिका अधिवेशन गर्ने भएको छ। नगर र ओडा अधिवेशनपछि प्रदेश स्तरीय भेला हुनेछ। खाली रहेका 13 जिल्लामा अध्यक्षको स्थानीय कमिटिले नै निर्माण गरेर माथिल्लो कमिटिलाई अनुमोदन गरे कार्यान्वयनमा लैजाने निर्णय गरेको एमाले जनाएको छ। यसैबीच नेकपा एमालेको वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई दिएको छ। स्थायी कमिटि बैठकमा केपी शर्मा ओलीले भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको थियो। यो सँगै पूर्व राष्ट्रपति भण्डारीले औपचारिक रूपमा एमालेको सक्रिय राजनीतिमा पुनरागमन गर्नुभएको छ। पूर्व राष्ट्रपति भण्डारीको राजनीतिक पुनरागमनलाई कसरी लिन सकिन्छ भनेर हामीले राजनीतिक राधाकृष्ण मैनालीलाई सोधेका छौं।
2: एमालेको आवश्यकता भने आफ्नो ठाउँमा होला त राष्ट्रिय स्थितिले भन्ने हो भने यो प्रक्रिया राष्ट्रपति भइसकेका मान्छेलाई एउटा पार्टीको अध्यक्षको मातहतमा राखेर कार्यकर्ता चाहिँ पुर्याउने कुरो राष्ट्रिय व्यक्तित्वको हिसाबले राष्ट्रको एउटा अहमताको हिसाबले ठिक कुरो होइन। अब जहाँसम्म मलाई लाग्छ एमालेको संकटको रूपले भन्ने हो भने विद्याको विज्ञापन पनि छैन, किन अब ओली जनमानसमा धमिलो भए, अँध्यारो भए, कालो भए, भ्रष्टाचारीको रूपमा चिनिया छन् र अब एमालेलाई उठाउने हो भने अब ओलीले अहिले सेकेन्डमेन्ट बनाएर राखेर होइन कि ओली विद्यालाई नै त्यहाँ पार्टी प्रमुख बनाएर लगे भने एमालेको आवश्यकतालाई टार्ने अत्याचारको सङ्घर्षलाई टार्ने एउटा उपाय होला। त्यसले एमालेको कुरो टार्यो भने राष्ट्रिय छविको कुरो चाहिँ जुन नहुनु पर्थ्यो त्यहाँ राष्ट्रपति भइसकेका मान्छे जुनियर कुनै पोजिसनमा बसेर अथवा भोलि औद्योगिक प्रतिष्ठानको अध्यक्ष बन्ने जस्तो कुरो त्यहाँ राष्ट्रपति भएको मान्छे भयो भने त्यो त अनहुने कुरो हो। त्यस कारण मलाई लाग्छ यसका दुईटा पाटा भयो, एउटा पाटो राष्ट्रिय छविको पाटो भने गलत हो, त्यसो गर्नु हुँदैन थियो। अब जहाँसम्म पार्टीको आवश्यकताको कुरो त्यो आफ्नो ठाउँमा छ।
1: कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि मात्रै मतदान हुने भएको छ। आज बिहानबाट मतदानको कार्यतालिका रहे पनि विभिन्न कारणले मतदान हुन नसकेपछि 15 महाधिवेशन एक दिन लम्बिएको हो। भोलि बिहान 7 बजेबाट शुरू हुने निर्वाचन समिति संयोजक प्रेम बहादुर खड्काले बताउनुभयो, धेरै क्लस्टर उम्मेद्वारको सूची लामो भएकाले मतपत्र छाप्न ढिलाइ र उक्त मतपत्रमा सही गर्न नभ्याएपछि मतदानको मिति सारिएको छ।
3: अब आज चाहिँ हामीले निर्वाचनको डेट तोक्यौं, तोक्दाखेरि हामीले चाहिँ बिहान 10 बजेबाट शुरू गर्छौं भन्यौं। अब यो प्राविधिक कुराहरू धेरै कुरा हुन्छन् यसमा। म अहिले चाहिँ संयोजक छु, मैले चाहिँ 297 एउटा मतपत्रमा मैले सही गर्नुपर्छ। त्यसै गरी चाहिँ मैले चाहिँ नभ्याउने हुनाले अर्को मान्छे चाहिन्छ भने वरिष्ठ अधिवक्ताहरू 32 स्ट्यान्ड राखेको छु मैले, उहाँ 32 बिहानदेखि बसिरहनुहोस्। अब मतपत्रमा मैले चाहिँ सही सिद्धि डिजिटल सही भएको हुनाले अब उहाँहरूको सही चाहिँ ह्यान्ड राइटिङ अहिले पनि सही गरिरहनु भएको छ। त्यो सही मलाई जहाँसम्म लाग्छ 11 बजेसम्म लाग्छ होला बेलुका, भोलि बिहान 10 बजे भएर दिउँसैको टाइममा मतदान सम्पन्न भयो।

0: त्यो सहिलो हुन्छ भनेर सातै बजेको मिति तोकेका छौं।
1: बागमती प्रदेश सरकारले बाढ़ी प्रभावित क्षेत्रको पुननिर्माणका लागि बजेट कटौती गर्ने निर्णय गरेको छ। आज बसेको प्रदेश सरकारको मन्त्री परिषद बैठकले विपदबाट भएको क्षतिको व्यवस्थापन तथा राहत पुनस्थापनाका लागि थप आर्थिक स्रोत व्यवस्थापन गर्न अन्य स्रोतबाट बजेट कटौती गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री भरत बहादुर केसीका अनुसार विपद प्रभावित क्षेत्रको पुननिर्माणका लागि आवश्यक बजेट प्रदेशका विभिन्न मन्त्रालयहरूका प्रस्तावित बजेटहरूबाट केही रकम कटौती गरी विपद व्यवस्थापनमा लैजाने निर्णय गरिएको छ। भोटे कोशी त्रिशुली तथा स्थानीय खोलाहरूमा आएको बाढ़ीले क्षति पुर्याएका संरचना पुननिर्माण अन्तर्गत नुवाकोट र रसुवामा गरी पाँचवटा झुलुङ्गे पुल प्रदेश सरकारले निर्माण गर्ने निर्णय भएको छ। वीरगंज स्थित नेशनल मेडिकल कलेजको आवश्यक चिकित्सकहरूलाई अस्पताल तथा होस्टेल खाली गर्न उर्दी जारी गरेको विषयमा सरकारले माफी मागेको छ। आज शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित छलफलमा प्रथम वर्षका चिकित्सकहरूलाई 12 घण्टाभित्र होस्टेल र क्वार्टर खाली गरी कलेजको सम्पत्ति बुझाउने निर्देशन दिएको विषयमा सरकारको तर्फबाट शिक्षा तथा खेलकुद मन्त्रीका सल्लाहकार शैलेन्द्र झाले माफी माग्नु भएको हो।
2: यस्तो पानी पर्दाको बेलामा है मौसम चाहिँ तपाईँलाई आफैमा चाहिँ एक हिसाबले चाहिँ अनुकूल नहुँदाखेरि चाहिँ प्रतिकूल अवस्थामा पनि यसरी चाहिँ छोड्नको लागि चाहिँ बाध्य बनाउनु चाहिँ जेसुकै मिस्टेक भयो। हजुरहरू त डक्टर हुनुहुन्छ है, तर एउटा क्रिमिनल एक्सनमा लागेको मान व्यक्तिलाई पनि यसरी चाहिँ छोडिने चाहिँ हुँदैन डेमोक्रेटिक प्र्याक्टिस। हजुर यो चाहिँ कुनै पनि लजिक कुनै पनि राष्ट्र चाहिँ त्यहाँनिर चाहिँ उपयुक्त हुँदैन भन्ने कुरामा दुई मत छैन।
1: श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागले श्रमिकहरूलाई अनिवार्य रूपमा चाडपर्व खर्च उपलब्ध गराउन सबै रोजगारदाता तथा प्रतिष्ठानहरूलाई निर्देशन दिएको छ। विभागका उपमहानिर्देशक विपिन भण्डारीले आज एक विज्ञप्ति जारी गर्दै श्रम ऐन 2074 दफा 37 व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिनुभएको हो। उक्त दफामा प्रचलित धर्म संस्कृति तथा परम्परा अनुसार मनाइने चाडपर्वका लागि प्रत्येक श्रमिकले खाइपाई आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चका रूपमा पाउने व्यवस्था रहेको छ। कानूनले तोकिएको उक्त सुविधा उपलब्ध नगराएमा सुविधा नपाउने श्रमिक वा कामदारले आफ्नो कार्यक्षेत्र पर्ने श्रम तथा रोजगार कार्यालय वा विभागमा उजुरी गर्न समेत सूचनामा उल्लेख गरिएको छ। हवाई भाड़ा दरको सस्तो दरमा टिकट बिक्री वितरण गर्न वायु सेवा कम्पनीहरू सहमत भएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले आज सम्बन्धित आन्तरिक वायु सेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गरेको हो। चाडपर्वमा महँगो बनाएको भन्दै गुनासो भरेपछि क्यानले छलफल गरेको हो। गण्डकी प्रदेशको पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ। कोशी कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाड़ी क्षेत्रमा मेघगर्जन सहित वर्षको सम्भावना रहेको मौसम जल तथा मौसम विभागले जनाएको छ। अन्य प्रदेशका पहाड़ी तथा हिमाली क्षेत्रमा पनि हल्का मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ। तराई क्षेत्रमा आंशिक बदली रही केही स्थानमा मेघगर्जन सहित वर्षाको सम्भावना हुने मौसमविदले जानकारी दिएको छ। साझा खबरमा अब खेल खबर। नेपाली फुटबल टोली फिफा वरियतामा एक स्थान खस्किएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज अध्यावधि गरेको वरियता अनुसार नेपाल एक स्थान खस्किएर 178 स्थानमा पुगेको हो। नेपालले पछिल्लो पटक खेलेको अन्तर्राष्ट्रिय खेल गत मार्च 31 थियो, जति बेला नेपाल लाओसँग खेलेर पराजित भएको थियो। त्यो राखेपबाट एन्फा निलम्बनमा परेको 6 दिनपछिको खेल थियो। त्यस यता नेपाली फुटबल अन्तर्राष्ट्रिय गतिविधिमा अघि बढ़न सकेको छैन। गत जून 24 भनी नेपाल फिफाकै निलम्बनमा परेको थियो। दक्षिण एसियाको शीर्ष स्थानमा रहेको भारत 138 स्थानमा यथावत रहेको छ।
3: बाढ़ीले क्षति पुर्याएको घरमा सर्दा के कुरामा ध्यान दिने?
4: घर देख्दा राम्रो देखिन्छ। प्राविधिकलाई जानकारी गर्ने, उहाँहरूले के भन्नुहुन्छ, उहाँहरूले बस्नुहुन्छ भन्नुभयो नि हामी बस्ने हो।
3: बाढ़ी प्रभावित क्षेत्रका लागि सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली सड़कसँगै जनताको जीविकोपार्जन र आमदानी बढ़ाउन सांसदहरूको प्राथमिकता लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
5: प्याजको बिरता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
6: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहाल, अहिले फेरि ढिलो होला नि।
7: रमिला सुन न, म त अब प्याकेटमा राखेर रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
6: ओहो, तिमी त घरको खाने भएछौ नि।
8: के को सरसल्लाह हो दुईजनाको?
7: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखेका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
8: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
6: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खान छोड्न सक्छु होला र?
8: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
9: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सन्तोष गन्धर्वबाट।
11: देवीघाट बजारमा रामजी प्रसाद गजुरेलको घर बाहिरबाट आँखाले हेर्दा दुरूस्त देखिन्छ। लेदो हटाउने अनि त्यो घरमा सर्नु अघिको योजना चाहिँ के छ त?
4: देख्न चाहिँ घर खडा, पिल्लर पनि खडा छ, बिम पनि भाँचिया छैन, अरू कोठाहरूको फुटायो, सरसामान लयो, सुन चाँदी ताम्बु पित्तल धेरै लयो, बास बस्नु गएको छैन। कोठाहरू फुटेको छ, त्यहाँ सुत्ने पलङहरू जम्मै त्यहीँ छोपिएको छ, ढुङ्गा माटो सारा त्यहीँ छ, हेरिरहेको छ, गइरहन्छु म हेर्नलाई चाहिँ। घर देख्दा राम्रो देखिन्छ। प्राविधिकलाई जानकारी गर्ने, उहाँहरूले के भन्नुहुन्छ, उहाँहरूले बस्नुहुन्छ भन्नुभयो नि, हामी बस्ने हो। प्रशासनले आएर हेरेर, नगरपालिकाले हेरेर के भन्छन् त्यही अनुसार मान्ने भनेर बसेका छौँ हामी।
11: घरको पिलर र बिम राम्रै देखिए पनि प्राविधिक अनि इन्जिनियरलाई देखाएर मात्रै बारीले बिगारेको संरचना फेरि बनाउने कुरा बताउँदै हुनुहुन्थ्यो नुवाकोट देवीघाटका रामजी प्रसाद गजुरेल। अचेल मौसम फेरबदल भइरहेको छ। यस्तो बेला रुगाखोकी ज्वरोबाट बस्न डाक्टरहरूले सुझाव दिएका छन्।
12: बाढी प्रभावित क्षेत्रमा चाहिँ धेरै जसो रुगाखोकीको ज्वरोहरू लिएर धेरै बिरामीहरू हस्पिटलहरू आइरहनु भएको छ है। अब यसरी रुगाखोकीको ज्वरो हुँदाखेरि चाहिँ आफूले हाँछ्योहरू गर्दाखेरि अलिक मुख छोपेर हाँछ्योहरू गर्ने, अनि हाँछ्योहरू गरिसकेपछि राम्रोसँग हातहरू धोयो भने पनि ज्वरोहरू रुगाखोकी चाहिँ सर्नबाट अलिक रोकिन सक्छ। अनि अर्को भनेको चाहिँ तपाईँहरूलाई ज्वरोहरू आइरहेको छ भने आफ्नै घरमा आराम गरेर बसेर बाहिरतिर नजाँदाखेरि पनि त्यसबाट अरूलाई नसर्नलाई चाहिँ एकदम धेरै सहयोग गर्छ। त्यसले मजाले पानीहरू खाएर आराम गर्दाखेरि पनि हुन्छ होइन, तर धेरै ज्वरो आउँदाखेरि चाहिँ एकचोटि स्वास्थ्य केन्द्रमै आएर जसाएर भाइरल ज्वरोलाई अरू कुनै समस्याहरू पनि हुन सक्छ है, त्यो हो कि होइन भनेर पुष्टि गरेर टाइममा औषधि खानुभयो भने त्यसले धेरै सहयोग गर्छ।
11: पानी उमालेर मात्रै खाने, बासी खाना नखाने, रुगाखोकी ज्वरो आएको बेला सकेसम्म घरमै बस्ने, बाहिर निस्किनु परे मास्क लगाउन चाहिँ नछुटाउने डाक्टर आस्था कार्की। नेपालबाट मनसून बाहिरिने क्रममा छ। यो बेला देशका विभिन्न भागमा पानी पर्न सक्छ। टाढाको यात्रा गर्दा र खेतीबाली भित्र्याउँदा मौसमको जानकारी लिन मौसमविदहरूको सुझाव छ। तपाईले 1155 फोन गरेर मौसमको जानकारी लिन सक्नुहुन्छ। यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन। तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएन को फेसबुक पेजको कमेन्ट बक्स र म्यासेज पठाउन सक्नुहुन्छ। आजलाई मिलीजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौँला।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सड़कसँगै जनताको जीविकोपार्जन र आमदानी बढ़ाउन सांसदको भूमिका।
13: अब हामी बाटाघाटामा समस्या भएन त्यसलाई स्तरोन्नति गर्ने र बाह्रै मास चल्ने बाटाघाटो बनाउने र कृषि उत्पादनलाई बाहिर निकाल्ने कुरा छँदै रह्यो।
3: हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
15: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
14: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
15: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
14: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
15: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
14: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
16: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र HDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
17: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब हेलो सांसद।
18: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईंलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग कुराकानीका लागि भाजथरबाट निर्वाचित सांसद नरेन्द्र कुमार केरुङ हुनुहुन्छ। यहाँ हार्दिक स्वागत छ।
19: धन्यवाद लीलजी।
18: के भन्नुभएको छ पाँचथरको नागरिकले, ताकि त्यो तपाईँले काम पूरा गर्नुपर्नेछ गर्दै हुनुहुन्छ?
19: मैले विगतको निर्वाचनमा यत्रो डाहारी बोकेर हिँडेका थिएँ, कुलो पैनी बाटा घाटा होइन, यी यावत विषयवस्तुहरूमा चाहिँ माग आउने गर्दथ्यो र त्यो डायरी भरिन्थ्यो। यसपटक फरक के देखियो भने सानो एउटा पकेट डायरी बोकेको थिएँ, अनि उम्मेद्वारले पकेट डायरी पनि नबोके हिँड्ने भनेर तल तुम्बेवा गाउँपालिकामा मेरो एउटा शुभचिन्तक खड्ग सर भन्ने हुनुहुन्छ, खड्ग थापा सर, उहाँले चाहिँ एउटा डायरी र कलम किनेर यो बोकेर हिँड्नुहोस् भन्नुभएको थियो। यो पर्दैन भने बोकेर त हिँडे, तर पकेट डायरीमा त्यो पकेट डायरीभित्र पनि योजनाको मागहरूको विषयवस्तु उठेन। भन्नुको अर्थ पाँचथर जिल्लावासीहरूको चेतनाको स्तर धेरै उठ्यो। सांसद भनेको विकास गर्न जाने आफ्नो ठाउँमा त छँदैछ, तर त्योभन्दा बढ्दा कानून निर्माण गर्नका निम्ति जाने हो।
18: त्यसो भए तपाईँले पुल बनाउँछु, बाटोघाटो बनाउँछु भनेर भन्नुभयो,
19: मैले एउटा पनि आश्वासन दिनु परेन।
18: तपाईँ नद्या कि जनताले
19: होइन, जनताले नै माग गर्नु भएन। तपाईँ जितेर गएपछि कहाँ कहाँ सम्भव हुन्छ, सम्भव गर्न के अरे हुने ठाउँमा गर्नुहोस्, तर यो नै गर्नुहोस् भनेर अहिले नै हामी भन्दैनौ भनेर भन्नुभएको छ।
18: त्यसो भए तपाईँले आफ्नो मनले चाहिँ के कुन कुन ठाउँमा,
19: सबैभन्दा ठूलो कुरा त हामीले सड़क यातायात नै हाम्रो जीवन रेखा रहेछ। सड़क यातायात राम्रो भयो भने एउटा बिरामीले उपचार पनि छिटो पाउने होइन, देश परदेश जानेहरूलाई पनि सजिलो हुने, त्यसको अतिरिक्त हाम्रा उत्पादनहरूलाई, कृषि उत्पादनहरूलाई बजारमा ल्याउन पनि सजिलो हुने जस्ता जनजीविकासँग जोड़िएको हुनाले सड़कलाई नै पहिलो प्राथमिकता हो। हामीले चाहिँ गाउँपालिका गाउँहरूलाई जोड्ने सड़कहरूलाई चाहिँ कालो
13: मात्रै गर्ने हाम्रो प्राथमिकता पहिलो सड़कमै हो। त्यस पछाडि हामीले कृषि उत्पादनलाई नै बढ़ाउनु पर्दछ र अहिले हाम्रो पाँचतर जिल्लामा चाहिँ विशेष गरेर मौसमी किसिमका फलफूलहरू उत्पादन गर्ने डेरी व्यवसायलाई अलिकति चाहिँ प्रोत्साहित गर्ने यी कुराहरूले चाहिँ जनताले घरमै बसेर चाहिँ पकेटमा आफ्नो खर्च बढ्छ होइन आर्थिक आमदानी चाहिँ जोहो गर्न सक्नु हुँदो रहेछ भन्ने किसिमको हामीले अनुभूति गरेका छौँ। हामी पनि त्यही लेभलबाटै हुर्केर आएका, हामी कुनै माथिल्लो लेभलका कुनै चाहिँ होइन, हामी जुन जहाँ हाम्रा पाँचसरे दाजुभाइहरू बस्नुहुन्छ त्यही बसेका त्यही लेभलबाट त्यही चाहिँ आफ्नो पेसा व्यवसायबाट उठेको हुनाले त्यहाँका यहाँको समस्या छ। त्यसैले कृषिलाई चाहिँ अलि बढी नै प्रोत्साहित गर्नुपर्छ।
20: जस्तो पाँचतर जिल्लालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनको लागि अथवा समृद्ध बनाउनको लागि एउटा त कृषि, दोस्रो के छ जुन बेचेर पाँचतर समृद्ध हुन सक्छ? डेरी व्यवसाय, तेस्रो नगदेवालीहरू,
13: र पछिल्लो अवस्थामा चाहिँ बिस्तारै पर्यटन
20: के छ? पाँचतरको त्यहाँ गयो भने तल फिदिङदेखि माथि डाँडासम्म त्यो डाँडा काँडा हेर्ने मात्रै हो कि सांस्कृतिक हिसाबले र पर्यटकीय हिसाबले अझ यसलाई धार्मिक रूपमा पनि जोड्यो भने अझ सम्मिश्रण बन्ने होला? तपाईँले निर्वाचित भएर आइसकेपछि यो क्षेत्रमा आर्थिक धार्मिक पर्यटन क्षेत्रमा चाहिँ के नयाँ हुन्छ? अब
13: डिमाण्ड बेस होइन, र त्यसको चाहिँ आवश्यकतामा आधारित विषयवस्तु के हो भन्ने विषयवस्तुहरू अघि दुईटा चरण गयो, कृषि र सड़क यातायातको विषयवस्तु। विद्युतीकरण हाम्रोमा समस्या होइन, हामीले उहिले नै फुल होइन 100% चाहिँ नै विद्युतीकरण हामीले उहिले नै गरिसकेको हो। अब हामीले बाटाघाटामा समस्या भएन त्यसलाई स्तरोन्नति गर्ने र बाह्रै मास चल्ने बाटाघाटो बनाउने र कृषि उत्पादनलाई बाहिर निकाल्ने कुरा छँदै रह्यो। जहाँसम्म पर्यटन संस्कृतिसँग सम्बन्धित विषयवस्तुहरू, पाँचतर जिल्ला चाहिँ विशेष गरेर लिम्बू समुदायसँग सम्बन्धित विषयवस्तुको चाहिँ हब नै हो, किनभने महागुरु फाल्गु नन्दको तपोभूमि पनि त्यही छ, तपोभूमि भएको ठाउँलाई लब्रेकुटी भन्छ, अनि उहाँको समाधि स्थल पनि त्यही छ, त्यो भनेको चाहिँ सिलौटी भन्छ, अनि जुन फिदिम बजार यहाँ पनि पुग्नु भएको होला तर टाढा छ होइन, पुग्नु भएको छैन भने पनि फिदिम बजार जुन छ
20: तीनपल्ट
13: पुग्नु भएको छ भने तपाईँलाई त्यहाँको लोकेसन राम्रो थाहा छ। फिदिम बजार चाहिँ 10 मेची के अरे पूर्व पश्चिम मध्य पहाड़ी राजमार्गले छुने शहरहरूको 10 नमूना शहरहरू मध्ये एउटा हो।
20: तपाईँलाई एउटा सांस्कृतिक रूपमा त त्यहाँ लगानी गर्नुपर्ने होला, संयोजनकारी भूमिका निर्वाह गर्नुपर्ने होला। 5 ती पर्यटकीय क्षेत्रमा यो काम चाहिँ हुनेवाला छ, त्यसको नेतृत्व चाहिँ मैले लिनेवाला छु भन्ने कुरा के छ भने?
13: होइन, सबैभन्दा ठूलो कुरा त अब अघिले पनि भनियो, त्यो क्षेत्रहरूलाई अलिकति इन्करेज गर्नको निम्ति सबैभन्दा पहिले सड़क सुविधा नै आवश्यक पर्छ, सड़क सुविधाले पहुँच पुर्याइदिने। दोस्रो कुरा चाहिँ मेरो मनभित्र रहेको होइन, त्यहाँको पब्लिकले फिल गरेको तर प्रष्ट रूपमा यसो गर भनेर नभनेको स्थिति रहेको चाहिँ जुन लब्रेकुटी सिलौटी क्षेत्र छ, त्यो सिलौटी क्षेत्रलाई किराँत विश्वविद्यालय त्यो क्षेत्रमा स्थापित गर्ने।
20: अरू अघि तपाईँले पनि भन्नुभयो कि अरू नेता जस्तो होइन, अरू सांसद जस्तो होइन, नरेन्द्र केरुङ फरक ढंगबाट सोचिरहेको छ, गरिरहेको छ भने
13: अवश्य
20: यो पनि जो अरू सांसदले गरेको थिएन आफ्नो जिल्लाको लागि त्यो पनि मेरो तर्फबाट हुन्छ भन्ने ढंगबाट अरू केही छ?
13: पाँचतर चाहिँ ताप्लेजुङ र इलामको बीचमा छ, इलाम पर्यटकीय क्षेत्रबाट धेरै नै अगाडि बढ़ेको जिल्ला हो र ताप्लेजुङ मातापाथी बराको होइन दर्शन गर्ने सिलसिलामा अनि त कञ्चनजंघा होइन कुम्भकर्ण जस्ता विश्वका चाहिँ नि अग्ला चुचुराहरू त्यहाँ भएको ठाउँबाट स्वाभाविक रूपबाट ती दुईटा जिल्लाहरूमा चाहिँ पर्यटनको क्षेत्रले अलि फड्को मारेको अवस्था छ।
20: भन्नाले
13: पनि अब मुख्य त पाथीबरा माताको दर्शन गर्ने सिलसिलामा ताप्लेजुङ अनि कञ्चनजंघा हिमाल होइन विश्वको चाहिँ अग्लो हिमाल मध्येको एकजना एउटा हिमाल चाहिँ त्यहाँ भएको हुनाले पनि त्यो हो। पाँचतर जिल्लामा पनि छन्, तिम्बु पोखरी छ होइन, हुन त पाँचतर र ताप्लेजुङको सिमानामा छ होइन, सन्दकपुरदेखि लिएर माथि चाहिँ नि तीन सिमाना भनेको छ। तीन सिमाना भन्नाले चाहिँ पहिले सिक्किम छुट्टै राज्य हुँदाखेरि भारत सिक्किम र नेपालको सिमाना जोडिएको ठाउँलाई चाहिँ तीन सिमाना भन्छ, त्यो मेरो गाउँमा पर्दछ।
20: लब्रेकुटी भन्दा मुनिको एउटा तालको बारेमा त तपाईँले भन्दै
13: भन्नुभयो, भन्न खोज्दैछु। साधुतार पनि एउटा चाहिँ अनुपम किसिमको चाहिँ नि सुन्दरता बोकेको एउटा क्षेत्र हो, जहाँबाट चाहिँ नि पानीमा हेरेर के अरे कञ्चनजङ्घा र के अरे
19: कुम्भकर्णको
20: चाहिँ
19: पाइन्छ छाया होइन, फेवा तालको आँगनमा लैले माछा पुछ्री छाया भने जस्तै साधु तारको पोखरीमा चाहिँ नि कञ्चनजङ्घाको छाया अनि कुम्भकर्णको छाया देखिन्छ त्यो। अनि अब त्यसको अतिरिक्त त्यसभित्र अलि मास्तिर सुके पोखरी भन्ने प्रजातन्त्र प्राप्तिको इतिहाससँग जोडिएको विषयवस्तु त्यहीँदेखि मास्तिर पर्दछ। सुके पोखरीबाट अनि तपाईँको पर गोरुवाला भन्ज्याङ भन्छ इलाम र पाँचरको सिमाना पर्छ, त्यो पहिलेको एउटा व्यापारिक नाका थियो। जतिखेर ढाकरमा कुम्लोमा व्यापार सञ्चालन हुन्थ्यो होइन, चौरी अनि त्यसपछि घोडाहरूको मार्फतबाट यातायात सञ्चालन हुन्थ्यो, त्यो समयको व्यापारिक केन्द्र थियो। त्यो क्षेत्रहरूलाई गर्दै माथि हाम्रो सीमा क्षेत्र हुँदै माथि तिम्बु पोखरी जाने बाटो अथवा तिम्बु पोखरी जाने यात्रालाई चाहिँ नि हामीले सहज बनाउन सक्यौं भने पाँचथर जिल्लाको पर्यटकीय विकास सम्भव हुन्छ।
3: हेलो, सांसदको विस्तृत रूप भोलि बिहान छ बजेको साझा खबरपछि 6:30 बजेमा तपाईँले सुन्न सक्नुहुनेछ। केही नेपाल ऐन संशोधन सहित 3 अध्यादेश राष्ट्रपति कार्यालयमा दर्ता भएको छ। नेकपा एमाले आगामी मक्सिरको पहिलो साता राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ। नेकपा एमालेको वरिष्ठ उपाध्यक्षको जिम्मेवारी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई दिइएको छ। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि मात्रै मतदान हुने भएको छ। बागमती प्रदेश सरकारले बाढ़ी प्रभावित क्षेत्रको पुननिर्माणका लागि बजेट कटौती गर्ने निर्णय गरेको छ। हवाई भाड़ा दरको सस्तो दरमा टिकट बिक्री वितरण गर्न वायु सेवा कम्पनीहरू सहमत भएका छन्। गण्डकी प्रदेशको पहाड़ी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ र नेपाली फुटबल टोली फिफा वरियतामा 1 स्थान खस्किएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 23 गते 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि बिदा।
0: साहिनो समय सूचक अहिले रातिको 8 बज्यो।

0: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
1: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
0: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-67359।
2: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
0: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
2: कलेजका विशेषताहरू:
0: पर्याप्त सुविधा सहित आफ्नै भवन,
2: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
0: पर्याप्त छात्रवृत्ति व्यवस्था,
2: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
0: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0556-93-495।
3: स्कर्ब टाइफस रोगका लक्षणहरू: धेरै ज्वरो आउनु, काम ज्वरो समेत आउनु, टाउको धेरै दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडा पखाला लाग्नु, माइतले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु। स्कर्ब टाइफस रोग लाग्नबाट बच्ने उपायहरू: खेतबारीमा काम गर्दा, वन जंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने, साथै सम्भव भएसम्म बुट लगाउने, सकेसम्म घाँस बारी वा चौरमा नबस्ने, बस्ने परे गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, घर वरपर झाडी घाँस तथा घुर्यान बढ्न नदिने, घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने, समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने, श्वास फेर्न गाह्रो भई बिरामी चिकित्सक हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ।
4: आमा, एक गिलास दही खाम न, साह्रै गर्मी हो।
5: आमा, मलाई दुध है।
4: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
6: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
4: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
6: भरतपुर 10 सिसाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
7: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू: भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक।
8: जब तपाई कुनै चिसो वा तातो चिज खानुहुन्छ, तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ, तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
9: रेडियो साइनो 89.8 मेगाहर्ज। तपाई हाम्रो अटुट साइनो।
10: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।
9: रेडियो साइनो 89.8 मेगाहर्ज। तपाई हाम्रो अटुट साइनो।

0: रेडियो स्पाइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अटुट स्पाइनो।
1: जब तपाईँ कुनै चिसो वा तातो चिज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई व्यवस्था नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
2: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
3: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
2: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550703059 र 98550673059।
4: आमा एक गिलास दही खाम न, साह्रै गर्मी हो।
5: आमा मलाई दुध है।
4: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
6: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
4: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
6: भरतपुर दस सिसाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
7: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर दस दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर दस इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक।

0: चयनको निम्ति मतदान हुन सकेको छैन। आज पटक पटक मतदानको समय सार्दै उक्त पार्टीले अब भोलि बिहान मात्र मतदान गर्ने निर्णय गरेको छ। कांग्रेस सभापतिमा गगन थापा विरूद्ध पनि उम्मेद्वारी परेको छ। उनका प्रतिस्पर्धी तुलनात्मक रूपमा कमजोर र अपरिचित अनुहार रहेको बताइन्छ। अन्य कतिपय पदमा भने चर्चित र वरिष्ठ नेताहरूबीच चुनावी भिडन्त हुन लागेकाले त्यसमा धेरै जसोको चासो पाइन्छ। तर कांग्रेसको मतदान किन निर्धारित समयमा हुन सकेन? कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्का,
1: चुनाव भनेपछि यो देख्दाखेरि चाहिँ त 7,000 कान्छुन हो होइन, तर मतपत्र 2,87,000 जस्तो छाप्नुपर्छ। हाम्रो केही एउटा क्लस्टर छ, त्यसरी मेरो चाहिँ 20 जना सिग्नेचर हो। मतदान अधिकृतहरूको चाहिँ 32 जना चाहिँ कानुन व्यवसायहरूले वरिष्ठ अधिवक्ताहरूले मतपत्र चाहिँ सही गर्न भ्याउनु भएन। 3 बजेतिर दिउँसो चाहिँ फेरि सुरु गरेर भ्याउँछु म। 3 बजे चाहिँ सुरु गरेँ भने बेलुका चाहिँ 12:02:01:02 जान सक्ने आकलन गरे। यो राज्य चाहिँ तपाईँलाई थाहा छ नि, अब मतदाताहरू पनि यही हो, अलिअलि केही होला, अलिअलि यसो केही खायो अरे भनेदेखि फेरि झगडा सगडा होला, कसैले कसैलाई पानपुन गर्ला, त्यति भयो भने त्यो त नमजा हुन्छ नि। अहिलेसम्म मैले स्मुथ भाँकिराखेको जस्तो लाग्छ। राति चाहिँ गरेर के नै गर्यो भन्ने निष्पक्षता पनि अहिले मान्छेले शङ्का गर्ने साथीले भएको हुनाले मैले भोलि जान 7 बजे गरिदियो, बेलुका चाहिँ 3 बजेसम्म मलाई समय राखिदिएको छु, 7 बजे तिमीसँग भयो भने चुनाव सिद्धिहाल्छ भनेर भनिरहेको हो। त्यसमा कहीँ केही खोज छैन।
0: तर 3 बजे सकिएला त
1: टाइम मैले एकदम क्यालकुलेसन गर्दाखेरि सिद्धिन्छ भनेर राखेको हो। 3 बजेसम्म सिद्धेन भने नि 4 घन्टा 5 घन्टा त्यो 2 घन्टाभन्दा तलमा चाहिँ हुनै हुँदैन।
0: पाँच छ दिन त भइसक्यो, मतगणनाको अन्तिम परिणाम आउन चाहिँ कति समय लाग्छ? फेरि
1: मतगणना हाम्रो केन्द्रीय कार्यालयले गर्ने चाहिँ वातावरण मिलाएको छ। मैले 10 औटा 12 औटासम्म काउन्टर राख्यो भने त्यो निशुल्क गर्ने जस्तो चाँडै हुन्छ भन्ने लाग्छ मलाई। म्याक्सिमम लाग्यो भने 3 दिन नत्र 2 दिनभित्रमा म रिजल्ट ल्याउँछु।
0: उनी थिए कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्का। अर्को दल नेकपा एमाले राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पहिलो पटक वरिष्ठ नेताको रूपमा सहभागी भएको बैठकले सो निर्णय गरेको हो। विगतमा नेतृत्व परिवर्तनको निकै चर्चा भइरहेको एमाले राष्ट्रिय भेला चाहिँ किन गर्न लागेको? यो प्रश्न हामीले सोधेका थियौं एमालेका उपमहासचिव रघुवीर महासेठलाई।
2: मन्त्रीमा चाहिँ हामी चाहिँ 7 प्रदेशमा एकै दिन वार्ड र पालिका अधिवेशन गर्ने निर्णय गरेका छौं। त्यस पछाडि हामीले एउटा राष्ट्रिय भेला र त्यसपछि हामी प्रदेश स्तरीय भेला गर्छौं। त्यसको मुख्य उद्देश्य भनेको जुन प्रकारले अहिले एमालेमाथि आक्रमण भएको छ सत्ता पक्षबाट, त्यो कुरा सँगसँगै हामी राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिक सम्बन्धी जानकारी गराउन, पार्टीलाई पुनर्जागरणको लागि अर्थात् अझ ऊर्जा दिनको लागि, कार्यकर्तामा उत्साह ल्याउनको लागि र आगामी चुनावलाई लक्षित गर्दै हाम्रो यो भेला हुन्छ।
0: भनेपछि अब यो नेतृत्व परिवर्तनको मुद्दा चाहिँ त्यहीबाट सिद्धै छ औपचारिक रूपमा?
2: नेतृत्व परिवर्तन गर्नुपर्छ भनेर कसैले पनि हिजो पनि भनेको थिएन, पुनर्गठनको कुरा उठाएको थियो र त्यो पनि विदेश प्रक्रिया मार्फत जानको लागि। त्यसैले यो नेतृत्व परिवर्तनको कुरा त न हिजो थियो, न आज छ, न भोलि रहन्छ। त्यसको त हाम्रो विधि प्रक्रिया छ, त्यो विधि प्रक्रिया अब महाधिवेशन भने जे गर्नुपर्छ त्यो त्यही निर्णय हुन्छ। त्यो
0: विशेष महाधिवेशन गर्ने, राष्ट्रिय भेला गर्ने अनेक विधि प्रक्रिया थिए, त्यसैको पनि माग भइरहेको थियो नि पार्टीमा त।
2: तर माग भएको होइन, छलफलको लागि यो कुराहरू लगेको
0: हो। हस्ताक्षर अभियान चल्यो, पार्टीका महासचिवहरू वरिष्ठ नेताहरू कैयौँले त्यो मुद्दा उठाएर हिँडेको, बैठकमा समेत कुरा उठाएको भनेर आयो, त्यो सबै गलत थियो त?
2: सिग्नेचर गर्ने अभियान भएको जस्तो मलाई लाग्दैन, मौखिक कुरा भयो होला।
0: तपाईँको जुन आज बोली सुन्यो यो त अलिक तपाईँको पार्टी अध्यक्षले दिएको चेतावनी पछि अलिक तर्सी जस्तो सुन्यो नि त तपाईँको आवाज।
2: हेर्नुहोस्, पार्टी अध्यक्षले कसैलाई चेतावनी दिए जस्तो मलाई लाग्दैन र चेतावनीको कुनै अर्थ पनि हुँदैन। सबै विधि प्रक्रियाबाट आएको छ, चेतावनीले केही हुनेवाला छैन। चेतावनी यदि दिनुभएको छ भने त्यसको कुनै अर्थ छैन, किनकि पार्टीभित्र विधान छ, विधि प्रक्रिया छ, त्यसैले चेतावनी दिनु नदिनु कुनै अर्थ छैन मैले बुझाएको छैन।
0: तर विगतमा तपाईँले पनि हामीसँग त पुनर्गठनको आवश्यकताको बारेमा व्यापक बहस गर्नुभयो भन्नुभयो पनि
2: होइन। मैले सुन्नुहोस्, पुनर्गठनको बारेमा मैले एकदमै गरेको जस्तो मलाई लाग्दैन।
0: मसँग कुरा गर्दाखेरि
2: देशको होइन, देशको आवश्यकता हो, पार्टीमा ऊर्जा ल्याउनुपर्छ, ऊर्जा कसरी ल्याउने हो त्यो विषय बारेमा सोच्नुपर्छ भन्ने मेरो हिजो पनि भनाइ थियो, आज पनि भनाइ छ। कसरी हुन्छ, जसरी हुन्छ, पार्टीभित्र चाहिँ ऊर्जा उत्पन्न चाहिँ ऊर्जा चाहिँ ल्याउनु पर्यो, उत्पन्न गर्नु पर्यो।
0: अब त्यो अध्यक्षमा केपी शर्मा ओलीलाई राखेर पनि त्यो सम्भव छ भन्ने तपाईँलाई लाग्छ?
2: सुन्नुहोस् न, उहाँलाई हटाउनलाई पनि त विधि प्रक्रिया चाहियो नि त।
0: भनेपछि तपाईँहरूको बल पुगेन भन्ने निष्कर्षमा तपाईँहरू पुग्नुभयो त्यसो भए के के हो?
2: त्यस्तो केही पनि होइन। न मैले भने नि हिजो नेतृत्व परिवर्तन गर्ने कुरा हेरि पनि थिएन। पार्टीलाई पुनर्गठन गरेर कसरी बलियो बनाउने त्यो कुरा हिजो पनि भएको थियो, र यो जति भेला हामी गर्दैछौँ त्यो सबै पार्टीलाई बलियो बनाउन नै गर्दैछौँ।
0: कुनै थियो नेकपा एमालेका नेता रघु महासेठ, तपाईँ बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। हामीले भोटेपछि त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारी सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातीमालो शुरू गरेका छौं। कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। सरकारले उक्त बाढ़ीमा परेर बेपत्ता भएकाहरूसँग सम्बन्धित समेत 3 अध्यादेश राष्ट्रपति समक्ष सिफारिश गरेको छ। मन्त्री परिषदको हिजोको निर्णय अनुसार आज सिफारिश गरिएको हो, जसमा भूमि र वन सम्बन्धी अध्यादेशहरू पनि रहेको जानकारी दिँदै राष्ट्रपति कार्यालयका प्रवक्ता तथा सहसचिव कृष्णनाथ शाही,
3: राष्ट्रपति कार्यालयमा प्राप्त भएपछि हामी राष्ट्रपतिज्यूको सचिवालयमा जानकारी गराउँछौ। त्यो जानकारी भएको छ, प्रक्रियाको हिसाबले त्यो अध्ययन शुरू भइसकेको
0: छ। विपद सम्बन्धीको बारेमा त के बाहिर आइरहेको छ, तर अन्य यसको अन्तर्वस्तुको बारेमा के भन्नु मिल्छ तपाईँले?
3: अहिले जहिले राष्ट्रपति कार्यालयले प्राप्त मात्रै गराएको छ र त्यसलाई जहिले अध्ययन गर्ने विज्ञहरू हुनुहुन्छ, कार्यालयले अध्ययन गर्न बाँकी छ। अहिले खालि के हो भने कार्यालयमा प्राप्त भएको मात्रै हो र त्यसलाई जहिले गइदिएर अथवा नेपाल सरकारले पेश गरेका कुराहरू हेर्दै निकाए अथवा त्यहाँनिर विज्ञहरू हुनुहुन्छ उहाँहरूले हेरेपछि मात्रै त्यो कुरो बाहिर आउँछ।
0: उनी थिए राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णनाथ शाही। बाढ़ीमा हराइरहेकाहरूका परिवारलाई राहत दिन र अन्य काम सहज तुल्याउन सरकारले अध्यादेश सिफारिश गरेको बताइएको छ। बाढ़ीबाट विस्थापित भएकाहरूमा परिवारका सदस्य गुमाएकाहरू पनि छन्। परिवारको सारथी गुमाउँदाको पीड़ाले छटपट्टिमा रात बिताइरहेकाहरूको पीड़ा पस्किँदैछन्। नुवाकोटबाट शक्तिमान तामाङ,
4: रसुवाको आमा छोडिङ गाउँपालिकाकी लक्ष्मी यालमो घलेकी परिवारको जीवन सूची जस्तै चलिरहेकोमा गत भदौ 10 गते आएको बाढ़ीले जिउने सहारा खोसेपछि हिजो आजको समय बिताउन कठिन भइरहेको उनले बताइन्। 3 सन्तान लिएर शिविरमा बसिरहेकी उनलाई शनिबार नाइली हुन्थ्यो जस्तो लाग्छ भन्दै उनी भक्कानी।
5: जुन दिन त डर हुन्छ त्यही दिन आउँछ र अब बहिरो गएको छ भनेर भन्दाखेरि बहिर हुँदाखेरि त म भिडियो कल आउँछ भने बाबाले फोन गर्नु म मात्रै भनेर बस लाग्छ। बाबा पनि भेटेको भए पनि अलिकति त चित्त त बुझ्थ्यो, लास्ट पनि भेटेको छैन, कतिखेर त आउँछ कि जस्तो नि लाग्छ तर आउँदैन होला।
4: पासाङ जुमो तामाङलाई अहिले बुढेसकालमा छोरा घुमाउँदाको पीड़ा छ। उनी भन्छन् लास मात्र भए पनि भेटेको भए चित्त बुझाउन सक्थे होला, विपनामा नभेटे पनि सपनीमा भए पनि भेट्छ कि भनेर नाम जपेर सुत्छु तर सपनीमा पनि भेटिँदैन।
6: फर्केर आउँछ कि के भने हेरेको आउँदैन, नानी भनेको धनलाई भन्दैन, छोराको याद आउँछ काम जाने चाइनामा देख्नु न त्यो कहिले नानी भनेको बोलाउँछ कि भनेको आउँदैन।
4: आफूहरू दिनमा मनोपरामर्श विभिन्न संघ संस्थाबाट आउने मानिसहरू र साथीहरूसँगको घुलमिलमा बित्छ, तर सुत्ने बेला भएपछि विगत र भविष्य सम्झेर निदाउन नसक्ने गरेको उनीहरूले बताए। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: अब अन्तिममा एउटा अन्तर्राष्ट्रिय विषय। अग्रमोर्चामा रहेको युक्रेनी शहर क्रामाटोस्कमा सर्वसाधारण बोकेका 2 बसमाथि रूसले गरेको ग्लाइड बम हमलामा परेर 30 भन्दा बढ़ीको मृत्यु भएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफूहरूले आक्रमणको उनकै शब्दमा आवश्यक जवाब दिने बताएका छन्। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट प्रदीप बस्यालबाट।
7: रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सम्पूर्ण युक्रेनी औद्योगिक क्षेत्र डोनबासमाथि दावी गरिरहेका छन् र सो दावी अन्तर्गत मस्कोले ती क्षेत्रहरू कब्जा गर्ने प्रयास गरिरहेको छ। युक्रेनी अधिकारीहरूले सो क्षेत्र अन्तर्गत पर्ने अर्को एक गाउँमा पनि 3 मृत्यु भएको बताएका छन्। डोनेट्सका क्षेत्रीय प्रमुखका अनुसार पछिल्ला घटनामा अन्य 18 घाइते भएका छन्। ती क्षेत्रीय प्रमुखले रूसले सकेसम्म धेरै सर्वसाधारणको ज्ञान लिने उद्देश्यले यात्रुवाहक बसहरूलाई लक्षित गरेको आरोप लगाए। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले टेलिग्राममा एक पोस्ट लेख्दै भने रूसले डोनबासमा रहेका सम्पूर्ण जीवन नष्ट गर्ने प्रयास गरिरहेको छ र यसप्रति विश्वले प्रतिक्रिया जनाउनुपर्छ। उनले थप भने कड़ा प्रतिक्रिया ठ्याक्कै यस्तो प्रतिक्रिया जसको हकदार रूसीहरूले निम्त्याएका यी तमाम मृत्युका लागि उनीहरू आफै छन्। स्थानीय सरकारी वकिलहरूले सार्वजनिक गरेका तस्विरहरूमा बसको जलेको धातुको ढाँचा, भग्नावशेष र सड़कमा रहेका केही पीड़ित देखिन्छन्। मस्कोले पछिल्लो आक्रमणबारे हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन।
0: यसका साथै विदेशी नेपाली सेवाको साँझ पक्कै भइसकिन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढी प्रभावितहरूका लागि हाम्रो विशेष कार्यक्रम बीबीसी हातीमालो यो कुरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिनेछ। हामीलाई भने भोलि बेलुकी पौने 9 बजेसम्मको निम्ति बिदा दिनुहोस्। नमस्कार।

0: नमस्कार, म सञ्जय ढकाल
1: र म प्रतीक्षा खनालको
0: बीबीसी नेपालीबाट उत्पादित लाइफलाइन कार्यक्रम बीबीसी हातेमालोमा आज हामी बाढी प्रभावित क्षेत्रमा खलबलिएको खोप कार्यक्रम बारे कुरा गर्छौ।
2: नियमित खोप मात्र होइन, महामारीबाट बचाउन सक्ने खालका खोपहरूले हामीले तत्काल सुरु गरेका थियौँ। जस्तै हैजा
1: पीडितलाई राहत र सुविधामा स्थानीय तहको भूमिका कस्तो,
3: जो चाहिँ घरबार विहीन हुन्छ, जसले परिवार गुम भएको छ, जसको चाहिँ सबै सम्पत्तिहरू घरहरू भएको छ, उहाँहरूलाई एक खालको प्याकेज बनाएका छौँ।
0: र बीबीसी १० को पाठशाला अन्तर्गत बाल बालिकाहरूका निम्ति शिक्षामूलक सामग्री। बाढीले प्रभावित क्षेत्रमा नियमित स्वास्थ्य चेक जाँचका साथै खोपका कार्यक्रम पनि खलबलिएका छन्। अस्थायी शिविरमा प्रभावितहरू राखिँदा सरुवा रोगका जोखिम समेत बढे। अहिले भने प्रभावित क्षेत्रमा खोपका कुनै कार्यक्रम नरोकिएको सरकारले बताएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार प्रभावित क्षेत्रमा सरुवा रोग फैलन नदिन पनि सावधानी अपनाइएको छ। उसले अपनाइरहेको सावधानीबारे हामीले स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डाक्टर अभियान गौतमलाई सोधेका छौं।

0: थियौँ। दुईटै जिल्ला गरेर 70,000 हामीले खोप दिइसकेका छौँ र जो खटिनु भएको छ स्वास्थ्य कर्मी नेपाली सेनाका नेपाल प्रहरीका स्वास्थ्य प्रहरीका र उद्धार कर्मीहरूलाई हामीले टिडी खोप टिटानस र डिफेरिया विरुद्धको खोपहरू दिने काम तत्काल शुरू गर्यौं। अबको हाम्रो योजना भनेको चाहिँ दाजुरा रुबेला यस्तो खालको जोखिममा दाजुरा रुबेला पहिरन सक्नुहुन्छ सम्भावना बढी हुन्छ त्यही भएर दाजुरा रुबेला विरुद्धको खोप 6 महिनादेखि 15 वर्षसम्मलाई लक्ष्य गरेर हामीले खोप प्रदान गर्ने अनुभव गर्दैछौँ। हैजा विरुद्धको 1 वर्षभन्दा माथिको सबैलाई थियो टिडी खोप भनेको चाहिँ टिटानस डिफेरिया विरुद्धको खोप चाहिँ सबैभन्दा सम्भावना थियो विशेष गरी उद्धार कर्मी र राज्यहरू
1: खोप लिन बाँकी रहेका कोही इच्छुक अथवा प्रभावित स्थानका बासिन्दाले चाहिँ कहाँ कोसँग कसरी सम्पर्क गर्नुपर्छ?
0: नजिकैको स्वास्थ्य संस्थामा गएर खोप लिन सकिन्छ। नजिकैको स्वास्थ्य संस्थामा यहाँको खोप सुनिश्चित नै छ।
1: कतिपय बाल बालिकाको अभिभावकहरू नै घुम्नु भएको छ अन्त कसैकोमा चाहिँ शरण लिएर बसिरहनु भएको छ। कसरी यहाँहरूले उहाँहरूसम्म खोप पुर्याइरहनु भएको छ?

रेडियो साइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट साइनो।

0: रेडियो साइनो 89.8 MHz तपाईँ हाम्रो अटुट साइनो।
1: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
2: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
1: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-67359।
3: आमा, एक गिलास दही खाम न, साह्रै गर्मी हो।
4: आमा, मलाई दुध है।
3: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
5: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
3: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
5: भरतपुर 10 सिचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
6: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक।
7: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।
8: जब तपाईँ कुनै चिसो वा तातो चिज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ, र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
7: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।
9: औलो कसरी सर्छ? संक्रमित एनोफिलिस सातको पोथी लामखुट्टेले मानिसलाई टोक्दा औलो रोग सर्दछ।
10: औलोका लक्षणहरू, मुख्य लक्षण काम ज्वरो आउनु हो। ज्वरो एक दिन बिराई वा नियमित आउन सक्छ। ज्वरो आउँदा प्राय जाडो लाग्ने,
9: खुट्टेको टोकाईबाट बस्नु नै औलो रोगबाट बच्ने उत्तम उपाय हो।
10: लामखुट्टेको टोकाईबाट कसरी बच्ने? झुलको प्रयोग गर्ने, कीटनाशक युक्त झुल अझ बढी प्रभावशाली हुने हुनाले उपलब्ध भएसम्म यसको प्रयोग गर्ने। घरको झ्याल ढोकामा जाली लगाउने। औलो सार्ने लामखुट्टेले साँझ र रातिको समयमा बढी टोक्ने हुँदा सकेसम्म साँझ पख घर बाहिर नबस्ने। बाहिर जाँदा वन जंगल अथवा खेतीबारीमा लामखुट्टेको टोकाईबाट बच्न पूरा शरीर ढाक्ने लुगा लगाउने वा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने।
7: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।

0: घोषणा अलपत्र र स्थानीय तहको वित्तीय स्वायत्तता खुम्चिँदै लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले कारोबार दैनिकमा छापिएको सुरक्षित आवास अभियान खरका छाना विस्थापित गरिँदै शीर्षकको शुभ समाचार।
1: बढ़ीमालिका नगरपालिकाले दलित सीमान्तकृत विपन्न तथा पछाडि पारिएका समुदायका नागरिकको आवास सुधार गर्ने उद्देश्यले नगर प्रमुखसँग आवास कार्यक्रम अन्तर्गत घर निर्माण सामग्री वितरणलाई तीव्रता दिएको छ। नगरपालिकाका 9 वटै वडामा कार्यक्रम विस्तार गर्दै हालसम्म 103 परिवारलाई जस्तापाता वितरण गरिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाले आफ्नै स्वामित्वको जग्गामा घर बनाएर बसोबास गरिरहेका न्यून आय भएका परिवारको घरको छाना विस्थापन गर्ने नीति लिएसँगै कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो। नगर प्रमुख अमर खड्गका अनुसार नगरपालिकाको नीति तथा नगर प्रमुखसँग आवास कार्यक्रम संचालन कार्यविधि बमोजिम लक्षित परिवार छनौट गरी जस्तापाता वितरण गरिएको हो।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: हेल्थसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्थ प्लान गुड लाइफ डाइजेस्टिभ बिस्किट।
1: ए भतिज, यो चाडपर्व भन्यो कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
2: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्त्व पनि पाइने
3: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
2: हामीले राजा च्याउ त्यसै भनेको हो र।
4: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।

यो दसैँ तिहारमा गोदरेज का उत्पादन किन्दा अट्र्याक्टिभ क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भनेदेखि वाउ।

अवसर साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका, साइड बाई साइड र मल्टी डोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क, फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क, डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया, दसैँको खुसी घर घरमा उपहार।

0: पर्वमा सिजीका साना घरायसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भेटनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। स्थायी सरकारमा हुण्डरी धमाधम राजीनामा दिँदै कर्मचारी शीर्षकमा खबर छ। सरकारले संसदमा दर्ता गरेको संघीय निजामती सेवा विधेयकमा 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पुगेका हाल कार्यरत कर्मचारीलाई अनिवार्य अवकाश दिने प्रस्ताव गरेपछि कर्मचारीले धमाधम राजीनामा दिन थालेका छन्। विधेयकको विभेदकारी प्रावधान लागू हुँदा एकैपटक ठूलो संख्यामा कर्मचारी बाहिरिने र नयाँ भर्ना गर्दा राज्यमाथि ठूलो दोहोरो आर्थिक भार पर्ने समेत विज्ञहरूले बताएका छन्। राज्यको स्थायी सरकार हो निजामती सेवा, तर स्थायी सरकारमा हुण्डरी ल्याएको छ। संघीय निजामती सेवा विधेयकले 55 वर्ष उमेर पुगेका र 30 वर्ष सेवा अवधि भएका कर्मचारीलाई एकैपटक ठूलो संख्यामा घर पठाउने उद्देश्यले विधेयक आएको भन्दै कर्मचारीले धमाधम राजीनामा दिइरहेका छन्। अर्कोतिर 55 वर्ष उमेर समूह र 30 वर्ष सेवा विधि सम्बन्धी प्रस्ताव भने एकपटक अर्थात हाल कार्यरत कर्मचारीको हकमा मात्र लागू हुने भनिएकाले विभेदकारी भन्दै कर्मचारीमा तीव्र असन्तुष्टि छ। त्यति मात्र होइन, भएका कर्मचारीलाई एकैपटक ठूलो संख्यामा घर पठाउने र रिक्त स्थानमा नयाँ भर्ना गर्दा राज्यलाई ठूलो आर्थिक भार पर्ने भन्दै विज्ञहरूले चिन्ता समेत व्यक्त गर्न थालेका छन्। पूर्व सचिव भरत थापा संघीय निजामती सेवा विधेयक धेरै वर्षको पर्खाईपछि आउनु सकारात्मक कदम भए पनि यसमा समावेश गरेका कतिपय प्रावधानहरूले सिंगो कर्मचारी वृत्तमा गम्भीर संशय र अन्यल पैदा गरेको बताउँछन्। विधेयकमा ऐन प्रारम्भ हुँदाका बखत 55 वर्ष उमेर पूरा भएको वा सेवा अवधि 30 वर्ष पूरा भएको निजामती कर्मचारीले अनिवार्य अवकाश पाउने व्यवस्था गरिएको छ। पूर्व सचिव थापा भन्छन् कर्मचारी आफ्नो जीवनको ऊर्जाशील समय सुरक्षित भविष्य र पेन्सनको आशामा राज्यको लागि समर्पित हुन्छन्, तर यस्ता अप्रत्याशित प्रावधानले सेवाको ग्यारेन्टीमै प्रश्न उठाएका छन्। उनी यस्तो अन्यलले कर्मचारीको मनोबल गिराउने मात्र नभई भविष्यप्रतिको डरका कारण ढिला सुष्टि र भ्रष्टाचार समेत बढ़न सक्ने जोखिम रहेको बताउँछन्। संशय र अन्यल सृजना भएपछि उच्च पदस्थदेखि तल्लो तहका कर्मचारीमा राजीनामा दिनेको ऐरो नै लागेको छ। विधेयकमा आएका प्रावधान र सरकारमा रहेकाहरूको कर्मचारीप्रतिको दृष्टिकोणका कारण राजीनामा दिनेको संख्या बढ़ेको हो। वैशाख यता नै चारजना विशिष्ट श्रेणी अर्थात सचिवले राजीनामा दिएका छन्, जसमा पूर्व गृह सचिव राजकुमार श्रेष्ठ, पूर्व सूचना तथा संचार सचिव कमल प्रसाद पोखरेल, गोविन्द प्रसाद शर्मा, बाबुराम अधिकारी लगायत रहेका छन्।
3: पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी 11 वर्षपछि नेकपा एमालेको सदस्यको हैसियतमा पार्टी बैठकमा सहभागी हुनुभएको छ। पूर्व राष्ट्रपति भण्डारीलाई यही असोज 5-8 गतेसम्म बसेको पार्टीको तेस्रो केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेतामा मनोनित गरेको हो। भण्डारी 2072 राष्ट्रपति भएपछि त्यसैता एमाले बैठकमा सहभागी हुनुभएको थिएन। दुई पटक गरी 2079 राष्ट्रपतिको कार्यकाल पूरा गर्नुभएकी भण्डारी यसअघि नै एमाले राजनीतिमा सक्रिय हुन चाहनु भएको थियो, तर पार्टी अध्यक्ष केपी शर्मा ओलीको अरूचिले सफल हुन सकेको थिएन। गत जेठमा बसेको केन्द्रीय पदाधिकारी बैठकले भण्डारीको पेण्डिङमा रहेको सदस्यता फुकुवा गरेको थियो। फुकुवा गरेसँगै पूर्व राष्ट्रपति भण्डारी एमालेको राजनीतिमा सक्रिय हुन थाल्नु भएको हो। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी 11 वर्ष

0: भएको हो। शपथ सँगै पूर्व राष्ट्रपति भण्डारीको औपचारिक रूपमा एमालेको सक्रिय राजनीतिमा पुनरागमन भएको छ। अध्यक्ष ओलीले शपथ गराएसँगै भण्डारी औपचारिक रूपमा नयाँ जिम्मेवारीमा पुग्नु भएको छ। भण्डारीले एमालेको दोस्रो वरियतामा रहने गरी वरिष्ठ नेताको जिम्मेवारी पाउनु भएको छ। यता नेकपा एमालेको वरिष्ठ नेतामा विद्या भण्डारी भित्रिएसँगै पार्टी बैठकमा पदाधिकारीहरूको आसन हेरफेर भएको छ। विगतमा अध्यक्ष केपी शर्मा ओलीको आड़मा बस्ने गर्नुभएका महासचिव शंकर पोखरेल धकेलिनु भएको छ। बिहिबार बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष ओलीको दायाँ छेउमा विद्या भण्डारी र बायाँ साइडमा उपाध्यक्ष रामबहादुर थापा बादल बस्नु भएको थियो। विद्या भण्डारी 11 वर्षपछि पुनः एमाले बैठकमा पूर्व विशिष्टको दलीय राजनीतिक मोहले मर्यादामै प्रश्न शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको छ।
1: नेपाली कांग्रेसको जारी 15 महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान हुने पाएको छ। यसअघि हिजै मतदान गर्ने बताइए पनि निर्वाचन समितिले मतपत्र छपाईमा ढिलाइ भएका कारण मिति सार्नु परेको बताएको छ। निर्वाचन समितिका अनुसार आज बिहान 7 बजेदेखि 3 बजेसम्म मतदानको समय तोकिएको छ। मतदानका लागि खुला मंच, राष्ट्रिय सभागृह र प्रज्ञा प्रतिष्ठानमा राखिएको छ। भूगोल अनुसार 3 स्थानमा मतदान हुने निर्वाचन समितिले जनाएको छ। कांग्रेस सभापतिका लागि गगन कुमार थापा र श्यामकृष्ण खड्गीले उम्मेद्वार दिएका छन्। त्यस्तै आर्थिक व्यवस्थापन समितिका संयोजक उमेश श्रेष्ठले महाधिवेशन एक दिन लम्बिएको भन्दै महाधिवेशन प्रतिनिधिको शुक्रबारको होटल बसाई खर्च र खाना खर्च पार्टीले नै बेहोर्ने बताएका छन्। निर्वाचन समितिले मतदान स्थलमा प्रवेश गरेपछि प्रतिनिधिहरूलाई आफूलाई तोकिएको प्रदेश तथा समूहको मतदान केन्द्रमा गई मतदान गर्न आग्रह गरिएको छ। मतदान गर्नु अघि प्रत्येक प्रतिनिधिको परिचय पत्र तथा मतदाता नामावली रूजु गरिनेछ। रूजु प्रक्रिया पूरा भएपछि मात्रै प्रतिनिधिलाई मतदान गर्ने व्यवस्था गरिएको छ। समितिले मतदान स्थलमा मोबाइल फोन लगायत निर्वाचन आचार संहिताले निषेध गरेका सामग्री लिएर प्रवेश गर्न नपाइने जनाएको छ। प्रतिनिधिहरूले निर्वाचन समितिले तोकेको प्रक्रिया पूरा गरेर मात्रै मतदान गर्न पाउनेछन्। निर्वाचन समितिले मतदान सम्पन्न भएपछि मतगणना शुरू गर्ने जनाएको छ भने मतदान सकिएपछि मतपेटिका सुरक्षित रूपमा व्यवस्थापन गरी आवश्यक प्रक्रिया पूरा गरेर मतगणना अघि बढ़ाइनेछ।
0: कर्णालीमा वर्षौं पुराना योजना अलपत्र शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। कर्णालीका 8 जिल्लामा सड़क तथा पुल गरी 19 वटा योजना निर्माण ठेक्का सम्झौता भएको वर्षौं बित्दा पनि अझै अधूरै छन्। वर्ष अघि ठेक्का लागेका योजना मध्ये केहीको त कामै शुरू हुन सकेको छैन। हुम्लाको एउटा पुल त ठेक्का सम्झौता भएको 4 वर्ष बढ़ी हुँदा पनि निर्माण शुरू भएको छैन। सड़क र पुललाई आर्थिक तथा सामाजिक विकासको मेरूदण्ड मानिए पनि कर्णाली प्रदेश सरकार अन्तर्गतका महत्वपूर्ण योजना वर्षौंसम्म अलपत्र पर्नुले निर्माण व्यवसायको कार्य सम्पादनसँगै सरकारी ठेक्का व्यवस्थापन र अनुगमन प्रणालीमाथि गम्भीर प्रश्न उठेको छ। योजना पूरा नहुँदा राज्य को लगानी जोखिममा परेको छ भने नागरिकले जोखिम र शास्ति बेहोर्नु परेको छ। सुर्खेत, दैलेख, डोल्पा, हुम्ला, जाजरकोट, कालीकोट, मुगु र रूकुम पश्चिममा रहेका कतिपय योजनाको काम नहुँदै ठेक्का सम्झौता समाप्त भइसकेका छन्। तर समयमै काम नगर्ने निर्माण व्यवसायमाथि प्रभावकारी कार्यवाही हुन नसक्दा योजना लम्बिँदै गएका छन्। प्रदेश सरकारले काममा ढिला सुस्ती गर्ने निर्माण व्यवसायलाई छूट दिन नसकिने बताए पनि अलपत्र योजनाको ठोस समाधान अझै स्पष्ट भएको छैन।
1: स्थानीय तहको वित्तीय स्वायत्तता खुम्चिँदै गएको सरकारी प्रतिवेदनले देखाएको छ। पछिल्लो समय स्थानीय तहले आफ्नो आवश्यकता र प्राथमिकता अनुसार खर्च गर्न पाउने सामान्यीकरण अनुदानको हिसाब खर्दै गएको र यसको विपरीत संघ सरकारले निश्चित योजना र कार्यक्रमका लागि तोकेर पठाउने सशर्त अनुदानको हिसाब भने बढ़दै गएको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको 8 वार्षिक प्रतिवेदनले देखाएको हो। आयोगका अनुसार आर्थिक वर्ष 2075-76 स्थानीय तहका लागि विनियोजित वित्तीय हस्तान्तरण मध्ये समानीकरण अनुदानको हिसाब 43.46% थियो। सशर्त अनुदानको हिसाब भने 56.03% थियो। त्यस्तै आर्थिक वर्ष 2083-84 आइपुग्दा समानीकरण अनुदानको हिस्सा 28.67% झरेको छ भने सशर्त अनुदानको हिस्सा 65.50% पुगेको छ। विशेष र समपूरक अनुदानको हिस्सा भने बाँकी छ। यसरी 9 वर्षमा स्थानीय तहमा जाने वित्तीय हस्तान्तरणमा समानीकरण अनुदानको हिस्सा 14.79% बिन्दुले घटेको छ। यही अवधिमा सशर्त अनुदानको हिस्सा 9.47% बिन्दुले बढ़ेको छ।
0: दुवैबाट सिधै पोखरा उडान शुरू भएपछि नेपालले खाड़ीमा बस्ने भारतीयलाई समेत नयाँ पर्यटन बजारका रूपमा आकर्षित गर्न सक्ने